0: पनि कम्मा सक्त भयो पराशर ऋषि भन्ने भइने तै पनि इहे नाथके यो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्म लागेको छु म हजुरलाई बच्चु शरीर पनि यो गनाए
1: एकै गुन्छ पुरुषमा तर पनि हुन्छन् ती पागल शरीर आफै गुण भएकामा नारीहरूले रोकुन् हरे के गरी

रासलीला भारी भयो सखी सबैमा मोर मुकुटा हातमा बंशी सारै सुनाउने बाँसुरीको धुनै मिठो मयुर आउने

那种浪大他留守干嘛的你呢不说那个不说的比不一般的那么不是那他的

प्राण हरि लगेउ छैन तनैमा ज्ञान ध्यान सबै छुट्यो ऋषि रामुनिको छक्कै परे स्वर सुनि बंसी धु

0: अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। अब यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भन्यो। हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गजभग्रा हे गुण निदान हे ऋद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिरुन नजरती संसार सब देखने हे राधाग्रह का पिताजी एम का हे अंधकार का हरी हे छाया पति हे शनीश्वर पिता कोचन हजुर कई सरी हे सूर्य सूर्य जगत भारी घुमी घुमी सबको विचार गर दिने सारा रोगहरू नाश गराई दिनुहोस् मेरा ऊपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गराईमा बसी इनका दुख विनाश गरी सुख दिनन् यी देव कमर कसी गुप्ती नाम धरी सकिन गरमा पस्ने बखतमा पनि कस्ता रिस त कष्ट बोगरी यहाँ उत्रिन आउला भनी।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको छ बजेको छ।
2: CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2030 पालिका व्यवस्थापन र सेवा सुधार व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू राहदानी रोकका
4: देशभर हालसम्म 10% पनि पुगेन रोपाई लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँ जाना प्रस्ताव
2: भेनेजुएलामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या 188 पुग्यो 1500 घाइते अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अप्नाउन फ्रान्सको आग्रह नाटो आफू विरूद्ध लागेको इरानको दावी
4: र फिफाद्वारा एन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने विश्वकपमा मध्यराती नर्वे र फ्रान्स सेनेगल अनि इराक भिड्ने अन्य चार खेल बिहान हुँदै
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा वर्खाको शुरूआत सँगसँगै गाउँ गाउँबाट विपदका सूचना संकलनका लागि सशस्त्र प्रहरीले 1,00,000 भन्दा बढ़ी जनशक्ति परिचालन गर्न लागेको प्रसंग
2: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जस्तो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हालसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो। गाउँमा कुनै विपदका घटना भएमा ती सूचकले तत्काल सूचना सुरक्षा निकायलाई जानकारी गराउनुका साथै उद्धारमा पनि खटिनेछन्। स्थानीय तहसँग समन्वय गरी सशस्त्र प्रहरीले 2 वर्ष अघि विपद सूचकको अवधारणा ल्याएको हो। सूचक मध्ये कतिपयलाई विपद सम्बन्धी तालिम समेत दिइएको छ। मुख्य गरी विपदका घटनाका तत्काल सूचना प्राप्तिका लागि विपद सूचक तयार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनुभयो। यसले उद्धारको काम छिटो हुने भएकाले क्षति कम गराउन सहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ। कतिपय सूचकलाई स्थानीय तहले मोबाइल खर्च समेत उपलब्ध गराउने गरेका छन्। विपद व्यवस्थापनमा समुदायको सहभागिता बढ़ाउने उद्देश्यले सशस्त्र प्रहरीले विपद सूचक तयार पारेको छ। यसैबीच मनसून जन्य विपदलाई लक्षित गरी सशस्त्र प्रहरीले 54 स्थानमा अस्थायी मनसून प्रतिकार बेस स्थापना गरेको छ। स्थान थायी प्रकृतिका कारणलेबाट खटिन समय लाग्ने भएकाले अस्थायी बेस राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कार्कीले बताउनुभयो। उहाँका अनुसार विपद जोखिम स्थानको पहिचान गरी कोशीमा

0: राफेलको विरोध पनि गरेका छन्। हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड़ गरेको आरोप लगाउँदै असन्तुष्ट विद्यार्थीहरूले सामाजिक सञ्जाल टिकटक रेडिज र फेसबुक लगायत मार्फत मन्त्री पोखरेलको राजीनामा समेत माग गर्न थालेका छन्। नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीहरूले हिजो काठमाडौँको माइती घरमा विरोध प्रदर्शन पनि गरे। छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तर पुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा 5 असारमा सार्वजनिक गरे लगतै सामाजिक सञ्जालमा असन्तुष्टिहरू पोखिन थालेको हो। त्यसै गरी पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा विद्यार्थीले रोएरै आफ्नो समस्या र आक्रोश समेत पोखेको देख्न सकिन्छ। टिकटक बाहेक युवामाझ लोकप्रिय अर्को प्लेटफर्म रेडिटमा पनि यस्तै किसिमका आक्रोशहरू देखिन थालेका छन्। कृति भूषाल जो विद्यार्थीको रूपमा हुनुहुन्छ, नतिजाको गतिभन्दा पनि त्यसको निष्पक्षता र विश्वसनीयता सर्वोपरि हुने बताउनुहुन्छ। त्यसै गरी शिक्षा मन्त्री पोखरेलले यस विषयमा छानबिन गर्न समिति समेत गठन गर्नुभएको छ। कक्षा बाह्रको नतिजाको विषयमा विद्यार्थीबाट व्यक्त असन्तुष्टिबारे छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो नै समिति गठन गरेको हो। समितिमा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिव सहितको प्रतिनिधित्व रहने शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। उक्त समितिले कक्षा बाह्रको उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा तथ्याङ्क प्रविष्टि डेटा एन्ट्रीको प्रमाणीकरणका विषयमा अध्ययन गर्ने जनाइएको छ। बोर्डले कक्षा बाह्रको नतिजा गत शुक्रबार सार्वजनिक गरेको हो। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। तर हतारमा नतिजा प्रकाशन गर्दा लापरवाही भएको र उक्त लापरवाहीका कारण परीक्षार्थीको नतिजा फरक परेको भन्दै विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलमा हिजो प्रदर्शन गरे। तर शिक्षा मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको समेत पटक पटक प्रष्टीकरण दिँदै आउनु भएको छ। नतिजामा असन्तुष्टि जनाउँदै शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न गरिएको आन्दोलनप्रति आफूले सम्मान गर्ने पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ।
1: नेपाली चियाको भारत निर्यातमा कडाई भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योगको हिजोदेखि संचालनमा आएका छन्। यही असार 1 गतेदेखि बन्द भएका उद्योगको स्थानीय संघीय सरकार र स्थानीय तहसंघको सहमतिपछि संचालनमा आएका हुन्। इलाम, झापा, पाँचथर, भोजपुर, कास्की लगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए। सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने बारेमा राय उद्योगीहरूसँग सुझाव समेत लिएका कारण बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याइएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
2: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ होइन, हामीले केही चिजहरू राखेका छौँ। उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
1: यसमा केही बुदाहरूमा सहमति भएको छ?
2: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन। हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ हजुर।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ। स्वदेशका प्रतिनिधिले मतदान गरेर नतिजा समेत आइसक्दा प्रवासबाट भएको मतदानको नतिजा नटुंगिदासम्म निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक नगर्ने बताएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्रै होइन, प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि देखिएका छन्। गैराती सार्वजनिक मत परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्लेले सबैभन्दा धेरै 2656 मत प्राप्त गर्नुभएको छ। महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो पनि बढ़दै गएको छ। 6 पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ। साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक। पदाधिकारीको उम्मेद्वार बन्न केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड छ, तर निर्वाचन कमिटिले परिणाम सार्वजनिक नगर्दै पदाधिकारीको धमाधम उम्मेद्वारी दर्ता भएको हो। 3849 महाधिवेशन प्रतिनिधि मध्ये 2959 अर्थात 76.88% मतदान गरेको पाइएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषध मुक्तिका लागि परामर्श र औषधि उपचारको महत्व
1: बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो र यो सम्भव छ सम्भव छ तर घरमै बसेर अथवा ड्रग्स भित्रै परेर ड्रग्सकै दलदलभित्र फसेर चाहिँ म सुध्रिन्छु अथवा यो गर्छु भनेर चाहिँ हुँदैन
2: ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवानाको प्रस्ताव 27 पालिकाले अझै ल्याएनन् बजेट महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधारमा व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू राहदानी रोका लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो
6: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
7: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मतदान सम्पन्न अन्तिम परिणाम आउन बाँकी शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको खबर प्रकाशित गरेको छ भने बहसमा संहिता पुनर्संरचना शीर्षकमा पनि पहिलो पृष्ठमा खबर प्रकाशित छ भित्री विश्वमा वातावरण सहज बनाउने मौद्रिक नीति सुझाव शीर्षकमा अर्को खबर छ बाँकी स्थानीय तहको बजेट असार मसान्त भित्रै ल्याउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 वटै स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन् स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन् असार 10 गते भित्र बजेट पेश गर्न नसकेपछि असार मसान्त भित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्ने र असार मसान्त भित्र पारित गर्नुपर्ने व्यवस्था गरिएको छ त्यस्तै न्यूनतम पारिश्रमिक नदिनेलाई कार्यवाहीको चेतावनी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ
2: कान्तिपुर दैनिकमा छापिएको खबर छ सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू राहदानी रोकका शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको यो खबर हो व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उहाँको राहदानी रोका गरिदिएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका राखेको हो सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिश भर्जिन आइजिल आइल्याण्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शोधीकरण गरेको आरोपमा 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि विस्तृत अनुसन्धान गर्न लागिएको थियो, तर राजनैतिक पहुँचमा उहाँमाथि अनुसन्धान अघि बढ़न नसकेको खबरमा उल्लेख छ। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको छ। 2074 अनुसन्धान शुरू भए पनि राजनैतिक पहुँचमा रोकिएको थियो, अहिले अनुसन्धान ब्युताइएको हो भनेर खबरमा लेखिएको छ। विशेष र उच्च अदालत जनकपुरले शुरू गरे प्रत्यक्ष प्रसारण शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छ। सर्वोच्चको संवैधानिक इजलासमा पनि परीक्षण गरिँदैछ, सुनवाईलाई चाँडै नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। विशेष अदालत काठमाण्डु र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ अर्थात स्ट्रीमिङ प्रत्यक्ष प्रसारण थालेका छन्। विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार लाइभ स्ट्रीमिङ थालेका हुन्। सर्वोच्च अदालतमा पनि लाइभको तयारी भइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमै, 27 पालिकाले ल्याएनन् बजेट शीर्षकमा यो खबर छापिएको छ। कोशीका 5, मधेशका 11, बागमतीका 2, गण्डकीका 1, लुम्बिनीका 4, कर्णालीका 1 र सुदूरपश्चिमका 3 पालिकाले 10 असारसम्म पनि बजेट सार्वजनिक गर्न नसकेको खबरमा भनिएको छ। महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार शीर्षकमा पनि खबर छापिएको छ। विराटनगरबाट पर्वत पोर्तेल, पर्साबाट शंकराचार्य, त्यसै गरी चितवनबाट रमेश कुमार पौडेल, पोखराबाट दीपक परियार र काठमाण्डुबाटै ऋषिराम पौड्यालले लेख्नु भएको खबर हो। महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भक्तपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छन्। नयाँ पत्रिका दैनिकमा होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौ शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका हुन्। उनीहरूले यथाशीघ्र स्थायी बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी पनि दिएका छन्। भित्री पन्नामा गैर दलीय स्थानीय तह र प्रदेश सभा खारेजीको प्रस्तावले राजनीति तरंगित शीर्षकमा प्रेम गौतम र सुरोजंग पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा टेकराज थामी लेख्नुहुन्छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसूर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया पनि अगाडि बढ़ाएको सोही विधेयकमाथिको हो। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 35,000 देखि 50,000, निर्धारित सुरक्षित गति सीमाभन्दा बढ़ी गतिमा चलाएमा 25,000 देखि 50,000, अपारदर्शी सीसा वा सीसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रूपियाँ, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला सवारी साधनलाई 15,000सम्म, ट्राफिक संकेत पालन नगरेमा वा लेन अनुशासन उल्लंघन गरेमा वा मोबाइल चलाएमा 3,000 देखि 10,000सम्म, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बिगारेमा 5,000सम्म, बिना अनुमति विदेशी सवारी साधन चलाएमा 25,000, सेफ्टी बेल्ट वा हेलमेट नलगाई सवारी साधन चलाएमा 3,000, सवारी साधनको ढोका खुला राखी चलाएमा 5,000, सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अर्को खबर छापिएको छ, मूल्य बढ़दा महिनामै 5 पटक इन्धनको भाव बढ़ाउने निगम, घट्दा घटाउँदैन शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। चैतमा आईओसीले 2 पटक पेट्रोलियम मूल्य बढ़ाएको थियो, तर निगमले 1, 11, 17, 19 र 26 गते मूल्य बढ़ायो। तत्काल मूल्य घटाउन कांग्रेस महामन्त्रीले पनि माग गरेको खबरमा उल्लेख छ। आयल निगमका प्रवक्ता मनोज ठाकुर भने चैतमा एकैपटक 90 देखि 95 रूपियाँ प्रति लिटर मूल्य बढ़ेर आएको, त्यति नेपाली बजारमा थोरै मात्रै मूल्य बढ़ाइएको थियो, धेरै पटक मूल्य बढ़ाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढ़ाइएका कारण निगम निरन्तर घाटामा रहेका कारणले उपभोक्ताको लागि घटाउन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भद्रगोल महाधिवेशन नेता नै असन्तुष्ट शीर्षकमा सुरेन्द्र काफ्लेले काठमाडौँ र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा सरकारका तीन महिना चुनौती बीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा ईश्वरी सुवेदीले र आर्थिक सुधारका एजेण्डा ओझेलमै शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै शीर्षकमा खबर छापिएको छ। विद्युत प्राधिकरणको पुनर्संरचना मोडल तयार गर्न कार्यदल गठन गरिएको बारेमा जीवन बस्नेतले यो खबर लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। दक्षिण अफ्रिकी राष्ट्र भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पबाट अहिलेसम्म 188 जनाको मृत्यु भएको छ, 1500 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राजधानी काराकाश र सबैभन्दा बढ़ी प्रभावित ला गोयरा राज्यमा उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सो राज्यमा मात्रै 100 भन्दा बढ़ी भवनहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प एक मिनटको अन्तरमा गएका थिए। पश्चिमी युरोपमा केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण फ्रान्स सरकारले सर्वसाधारणलाई आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्न आग्रह गरेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीका कारण वृद्धवृद्धा तथा बालबालिका र युवाहरू पनि जोखिममा रहेको चेतावनी दिएको छ। अस्पतालहरूमा थप स्वास्थ्यकर्मी परिचालन गरिने तथा वृद्ध दीर्घ रोगी र अन्य जोखिममा रहेका नागरिकको विशेष उपचारमा ध्यान दिन पनि अनुरोध गरिएको छ। यता स्पेन बेलायतमा पनि धेरै दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। जर्मनीका पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा हिजोको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको थियो र इरानले उत्तर एटलान्टिक सन्धि संगठन नाटोमाथि आफू विरूद्धको अमेरिका इजरायल युद्ध प्रत्यक्ष संलग्न भएको समेत आरोप लगाएको छ। नाटो महासचिव मार्क रूडले अमेरिकी सैन्य कार्यवाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कड़ा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानून विपरीत युद्धमा संगठनको सक्रिय संलग्नताको स्वीकारोक्ति रहेको बताउनु भएको छ।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत जापान र स्वीडेन बीच जारी खेलमा स्वीडेनले गोल फर्काएको छ। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काउनु भएको हो। यसअघि 56 मिनटमा खेलको पहिलो गोल जापानका डाइजेन मैराले गर्नुभएको थियो। अहिलेको गोलसँगै खेल 1-1 बराबरीमा चलिरहेको छ। फिफा विश्वकप 2026 अन्तर्गत समूह ई को खेलमा कुरासावसँग जीत निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आज बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाव विरूद्ध 2-0 गोल अन्तरको जीत निकालेको हो। खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो। उहाँले खेलको 7 र 64 मिनटमा गोल गर्नुभएको हो। यो समूहमा जर्मनी 3 खेलमा 2 जीत र 1 हारसँगै 6 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता र नकआउट चरणमा प्रवेश गरेको हो। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा 23 संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन्। 48 राष्ट्रबीच विश्वकप प्रतिस्पर्धा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराशा बनेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफाले हिजो एउटा विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ। फिफाले एन्फा महासचिव किरण राईलाई इमेल मार्फत निलम्बनमा परेको जानकारी गराएको हो। सन् 1951 एन्फा स्थापना भएको थियो। सन् 1972 सदस्य राष्ट्र बनेको एन्फालाई फिफाले पहिलो पटक निलम्बन गरेको हो। उल्लेखित गम्भीर परिस्थिति विधानको धारा 14 उपधारा 1(i) र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ। फिफाले भनेको छ धारा 16(1) अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदान बिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार काउन्सिल ब्यूरोले 24 जून 2026 एन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ। राईलाई पठाइएको फिफाको ईमेलमा उल्लेख गरिएको छ। अनि आज विश्वकप अन्तर्गत 13 असारको तालिका अनुसार नर्वे र फ्रान्सले खेल्नेछन्। सेनेगल र इराक, केप भर्डे र साउदी अरेबियाको बीचमा भोलि त्यहाँ खेल हुनेछ। उरुग्वे र स्पेन, त्यसै गरी इजिप्ट र इरान र न्यूजील्याण्ड र बेल्जियमको बीचमा पनि भोलि नै खेल हुनेछ।
0: लागू औषधको प्रभाव र उपचारका लागि परिवारका सदस्यको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब लागू औषधको लतबाट मुक्ति। देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता रहेको सरकारको तथ्याङ्क भए पनि यो संख्या 7,00,000 भन्दा धेरै रहेको गैर सरकारी क्षेत्रका अभियन्ताहरू बताउँछन्। लत लागेपछि छुटकारा कसरी सम्भव छ? करिब 14 वर्ष प्रयोगकर्ता रहेर छुटकारा पाएपछि हिजो आज जनचेतना जगाउने अभियानमा लाग्नुभएका विशाल भट्टराईसँग हामीले कुराकानी गरेका छौं।
4: लामो समय झन्डै 12-14 वर्ष चाहिँ ड्रग्समा बिताए। अब त ड्रग्समा मैले कस्तो जीवन बिताएँ त्यो मलाई थाहा छ। मेरो परिवारले कति धेरै सफर गर्यो होइन, अब त्यो सबै शारीरिक रूपमै धेरै कमजोर भयो, मानसिक अवस्थाहरूदेखि आउने अल द टाइम एउटा बुवा आमाहरूलाई एक्सपेक्टेसन हुन्छ होइन, छोराछोरीप्रति त्यो खाइसकेपछि एउटा चाहिँ बुवा आमाहरूसँग हामीले गर्ने ती व्यवहारहरू कति धेरै गरियो होला, त्यो चिजहरू अहिले सुन्दा आफूलाई सोच्दाखेरि पनि रिग्रेट हुन्छ। आर्थिक कति क्षति गरियो, कति 8-10 वर्ष 12 वर्षको एउटा जीवनमा ड्रग्स खाएको अवधिमा मैले फर्केर हेर्ने भने त्यहाँ मलाई उपलब्धि अथवा त्यहाँ मैले खुसी हुनुपर्ने चिज फ्ल्यास मेरो केही पनि छैन।
3: अहिले परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँको?
4: अहिले त मेरो सेटल परिवार छ। ड्रग्स फ्री भएपछि 5 वर्षपछि अहिले म 10 वर्ष भयो ड्रग्ससँग सम्बन्धित सबै चिजहरू सेवन नगरेको।
3: तपाईँको घरमा चाहिँ अहिले को को घरमा परिवारमा?
4: मेरो श्रीमती छोरी छ, मेरो बुवा आमा हुनुहुन्छ, हामी दाजु, हामी जोइन्ट फेमिली नै छौँ। 3 वर्ष अगाडि मैले विवाह पनि गरेँ, अहिले त परिवारै हामी एउटा नर्मल परिवारै मेरो छ।
3: परिवारको सदस्य विशेष त तपाईँको बुवा आमालाई भनौँ न अथवा दाजुभाइ, उहाँलाई तपाईँले आज यो अवसरमा भन्नुपर्ने कुरा, जसलाई तपाईँले झन्डै 14 वर्षको समयमा तपाईँलाई उहाँहरूले जुन साथ दिनुभयो।
4: होइन, मान्छेले जीवनमा जन्म एकचोटि पाउँछ होइन, तर यो हामी म जस्तो मान्छेहरूले वास्तवमा यो पुनर्जन्मै हो, दोस्रो जन्मै हो होइन,
3: त्यो अरूले पनि पाउन सक्छ, सम्भव छ।
4: परिवारको धेरै ठुलो भेल्यु हुन्छ हेर्नुहोस्। तर परिवार कस्तो भने, यो अलिकति मैले यसलाई म एजुकेटिभ वेबाटै भन्न चाहन्छु, किनकि यो परिवारसँग रिलेटेड कुराहरू भयो, यो परिवारमा जाँदै गरेको कुरा भयो। मेरो बुबा कलेजको प्रोफेसर, 2-3 विषयको मास्टर्स कलेज पढाउनुहुन्छ, म जस्ता विद्यार्थीहरू हजारौं पढाउनुहुन्छ। उहाँको घरमा यो समस्या आयो, उहाँको घरमा यो समस्या आइसकेपछि उहाँले विभिन्न वेबाट, उहाँले आफूले जानेको बुझेको तरिकाबाट ह्यान्डल गर्न खोज्नुभयो, तर पनि उहाँले ह्यान्डल गर्न सक्नु भएन। अन्तत त्यो तरिकाबाट अगाडि उहाँ पनि बाध्य भएर मलाई उपचारमा पठाउनु भयो। तर वास्तवमा मेरो आवश्यकता त्यतिखेर जसको पनि आवश्यकता उपचारै आवश्यकता हुँदो रहेछ। आज मैले यो जीवन जुन पाएको छु, वास्तवमा मैले उपचार केन्द्रबाटै पाएको जीवन हो, नत्र म ड्रग्स छोड्न सक्दिनँ थिएँ, किनकि म एउटा यस्तो स्टेपमा पुगिसकेको थिएँ भने अब खाएरै मरिदिने हो, अब सकिँदैन रहेछ, अब खाएरै मरिदिने हो भन्ने नै अवस्थामा पुगिसकेको थिएँ। यो जुन चिज मेरो लागि भयो एउटा मिराकल जस्तै भयो, म उपचार केन्द्रसम्म आएर पायो, एउटा बाँच्न सकिँदो रहेछ भन्ने, पहिले एउटा आफ्नो अवस्थाबाट माथि उठाइदिइसकेपछि बिस्तारै बिस्तारै हो पायो, बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो।
5: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: विपद पूर्वको सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन, बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालन, कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन, असन्तुष्ट विद्यार्थीको प्रदर्शन,
5: 27 पालिकाले अझै ल्याएनन् बजेट, महानगरहरूको प्राथमिक फोहोर व्यवस्थापन र सेवा सुधार, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू,
6: देशभर हालसम्म 10% पनि पुगेन रोपाई, लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण, ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवाना प्रस्ताव,
5: भेनेजुएलामा गएको भूकम्पमा हुने मृत्यु हुनेको संख्या 188 पुग्यो, 1500 घाइते, अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह,
6: र फिफाद्वारा इन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने, विश्वकपमा मध्यराति नर्वे र फ्रान्स, सेनेगल अनि इराक भिड्ने, अन्य 4 खेल बिहान हुने।
5: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब छब्बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण देखिन थालेको छ र संक्रमण देखिरहँदा पनि कतिपय स्थानमा मासुको खरिद बिक्री रोकिएको छैन र यसको व्यापारमा संलग्नहरूले आफूलाई चाहिँ बर्ड फ्लूबाट जोगाउनको लागि विभिन्न सावधानी अपनाउने तर कारोबार बिक्री वितरण नरोक्नेतर्फ यसले संकेत गरेको छ। व्यङ्ग्य गर्न खोजेको एउटा मासु पसल जस्तो देखिन्छ, अगाडिपट्टि पसलमा 2 महिला र पुरूष जस्ता देखिन्छन्, त्यहाँ कुखुरा अगाडिपट्टि राखेको जस्तो देखिन्छ र त्यो कारोबार त्यो त्यहाँ मासु पुर्याउनको लागि गएका व्यक्ति भने आफूले पूरै मुख छोपेका छन्, अनि त्यसै गरी जुत्ता लगाएका छन् गम्बुट लगाएका छन् र माथि पनि शरीरमा पूरै प्रतिरोध त्यहाँ संक्रमण फैलिन नसकोस् भनेर त्यस्तो खालको त्यहाँ पहिरन लगाएको देखिन्छ। तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना व्यापारमा लागेका व्यक्तितर्फ केही भन्दैछन्। तल यस्तो लेखिएको छ, बर्ड फ्लू आछ रे क्या, त्यही भएर यस्तो लुगाला भन्नुहोस् कति किलो राख्ने।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार

0: छ शिक्षादेखि यसो गरी गरेपछि मथाका दुखाउन सक्छ, चोट पटा लान सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। ढुकले गडुल वर्गको मित्रलाई राम्रो देखिएछ, सबै कुरा राम्रै हुनेछ। ढुल्लो नागवर्गको मित्रलाई सोक्सी देखिएछ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ।
1: कालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस्, पुण्य सञ्चय गर्नुहोस्, आयु लामो बनाउनुहोस्, पापबाट मुक्त हुनुहोस्, धनी हुनुहोस्, गरिबबाट मुक्त हुनुहोस्। धन यो जति पनि धर्महरू गर्यो भने सुख शान्ति भएर आउँछ, पापहरू गर्यो भने दुःख हुन्छ। धर्मले आयु लामो बढ्छ, पापले आयु घटेर जानेछ, शास्त्रमा त्यस्तो उल्लेखित भएकोले यो खालको बाटो लाग्यो भने राम्रो हुनेछ। लुक्लो भेड वर्ग मित्रलाई आज लास भएकोले टाढा यात्रा अधिकारमा व्यापार व्यवसायहरू फैलिएर जानेछ। चेलो भाद्र वर्ग मित्रलाई ला भनेको आफ्ना इष्ट देवले पनि सहयोग गर्ने, साथीभाइले सहयोग गर्ने, सोचेको कुराहरू पूरा हुने। झ्यालो चरा वर्ग मित्रलाई आज लास, तपाईँले पनि सोचेको रोचेको कुराहरू पूरा भएर जानेछ। खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो छ, यहाँले गरेको गर्न खोजेको कामहरू सफल प्राप्त हुनेछ। फाक्लो भदल वर्गको मित्रलाई आज राम्रो हुनेछ, कुनै पनि त्यस्तो विघ्न बाधा नभई तपाईँले जुनसुकै कामहरू गर्दा लाभदायी मिल्ने जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लि, पात्रबाट सहयोग हेरि कार्य गर्नु होला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ल। नमस्कार, सेवा शुभ दिन।
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौं। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो, लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौं।
3: आज शुक्रबार, सदा चाहिँ रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ। 5 बजेदेखि 5:15 रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो। 5:15 देखि 5:30 स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नुभयो। अहिले 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म मानव धर्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 थामी भाषाको समाचार, 10:05 देखि 11 पप गीत, 11 देखि 12 हिन्दी गीत, 12 देखि 1 लोक दोहोरी गीतहरू, 1 देखि 2 बजेसम्म चलचित्रका गीत, 2 देखि 2:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू, 5 देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 रेडियो सैलुङको आफ्नै उत्पादन सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म गीत

0: सुन्न सक्नुहुनेछ। 7 बजेदेखि 7:30 सम्म गौरी शंकर दर्पण रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीती कथा सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे आजको सम्पूर्ण सेवा बन्द रहनेछ।
1: श्रोताबिन तपाईले भर्खरै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोताबिन, लोकवादनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: राजा स्वर्गालोक को। ओय इच्छा मलाई लागे राजा स्वर्गालोक।
1: अब इच्छा भनेको स्वर्गालोक यहाँमा अरु केही छैन रहेछ।

0: 亲爱的把唱的那一个
1: दोलखा बैतेश्वर गाउँपालिका साब्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्ति कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साट्ने, मन बहलाउने र भावना साट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै

मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आज भोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू बिस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

कण्ठस्थ श्लोकहरू जो ज्येष्ठ जनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनितासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौ। नमस्कार।

0: सानीमा जुम हाइड्रोपावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रोपावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर एक भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू भद्र भला आदमी लगायत प्रभावित परिवार जनसमुदाय स्वास्थ्य चौकी विद्यालय सरकारी कार्यालय संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर समय बिहान 11 बजेदेखि।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुल्दै। लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्री सुदन गुरूङको निर्देशन। र दलहाका 9 वटै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष 2083-84 लागि गाउँ र नगर सभामा नीति तथा कार्यक्रम सहित बजेट पेश।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा।

0: गृहमन्त्री सुदन गुरूङले लाखौं औषधको अवैध असार प्रसार र दुर्व्यसानीलाई नियन्त्रण गर्न केवल औपचारिक कार्यक्रममा मात्र सीमित नभए यसको आपूर्ति सञ्जाल सप्लाई चेन नै तोड्ने गरी आक्रामक नीति लिएको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध औषध प्रसार विरूद्धको दिवस जून 26 को अवसरमा सन्देश जारी गर्नुहुँदै उहाँले लागू औषधको समस्यालाई जरैदेखि निर्मूल पार्न प्रहरी प्रशासनलाई सक्रिय हुन निर्देशन दिनुभएको हो। जारी सन्देशमा भनिएको छ, दक्षिण छेर्नेक मनोरञ्जनको लागि प्रयोग गरिने लागू औषधको कुलतबाट जोगाउन यसको सप्लाई चेन्ज ब्रेक गर्न जरूरी छ। यसका लागि प्रहरी प्रशासनलाई जराईसम्म पुगेर नियन्त्रण गर्न सक्रिय हुन निर्देशन दिएको छ। विज्ञप्तीमा लागू औषध ओसार प्रसारमा केवल सामाजिक विकृति मात्र नभई यो राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने एक संगठित र सीमा वारपार हुने जटिल अपराध भएको उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयनका क्रममा केन्द्रीय सदस्य पदका लागि निर्वाचन सम्पन्न भए पनि बिहिबार मध्यरातसम्म अन्तिम मतपरिणाम भने सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगका प्रमुख राम गुरूङले सबै उम्मेद्वारले विद्युतीय मतदान मार्फत पाएको मत घोषणा गर्नु भए पनि प्रवासबाट आएको मत भने घोषणा गरिएको छैन। अहिले अन्तिम नतिजा पछि आउने भन्दै पहिलो चरणको नतिजा घोषणा गरेर बाहिरिनु भएको थियो। विद्युतीय भोटिङका आधारलाई हेर्ने हो भने हाल बहाल के रहेका मन्त्री तथा शीर्ष नेताको मत अगाडि देखिन्छ। आयोगका उप प्रमुख गुरूङले मतपरिणामको मूल्याङ्कन गर्ने काम भइरहेकाले अन्तिम नतिजा सार्वजनिक गर्न केही समय ढिलाइ भएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्युतीय प्रणाली र अनलाइन माध्यमबाट प्राप्त मतलाई एकीकृत गरिए परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन 2081 कै निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको सोही विधेयकमाथि हो जसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिवाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया बढ़ाइएको उहाँले बताउनु भएको छ। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुल्न थालेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खुलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10,00,000 किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असर 1 गतेदेखि र झापाको सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 7 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ। आवश्यक मात्रामा वर्षा नहुँदा दोलखाका किसानहरूलाई रोपाई गर्न समस्या भएको छ। असारको दोस्रो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाको तल्लो क्षेत्रका अधिकांश कृषकले धान रोपाई गर्न नसकिएको गुनासो ग्रह भएको छ। असार दोस्रो सातासम्म पनि मनसून शुरू नहुँदा धानको बेर्ना ब्याडमै सुक्न थालेको कृषकहरूको भनाइ रहेको छ। खोला किनार र सिंचाई भएका खेतमा रोपाई शुरू भए पनि आकाशे पानीको भरमा रोपाई हुने खेत बाँझै रहेको कृषकहरूले गुनासो गर्नु भएको छ। यसै सन्दर्भमा हामीले दोलखाको सदरमुकाम चरीकोटमा भेटिनु भएका केही कृषकहरूलाई पानी नपर्दा रोपाई गर्नको लागि कतिको समस्या भएको छ भनेर सोधेका छौं।
1: मेरो हरिप्रसाद ढुङ्गेल मकै डढेर केही पनि छैन त्यसो धाना बिउ जति सबै कुरै डढिसक्यो अब महामारी निस्केला जस्तो डर भइसकेको छ गाउँतिर त्यसै पानीको भर हो अहिले केही पनि छैन खानेपानीको मन पनि सुकिसक्यो के र भएको भए हामी 30 वर्ष जति चाहिँ हुन्थ्यो होला अहिले त कहीँ कुनैले रोपेकै छैन
2: सिर्जना दिमा अब मकै नै हुँदैन केही बिउ मारेर केही छैन धमन हाम्रो उपाय हुने बेला खट्नै सकिँदैन खट्न लागे पनि धेरै समस्या छ
3: मेरो टिकबहादुर पाण्डे केही पनि रोपेको छैन त्यतिकै छ पानी परेर आधी भइसक्यो असारको आज 11-12 गइसक्यो अनि यति बेर त आधी भइसक्यो पानी छैन पानी भए सुसार कसै पानी कुलो त छ हाम्रो नभएको होइन कुलो छ तर भत्काको छ अहिले पहिरो आएर माथि
4: मेरो नाम धनबहादुर भुजेल अब मेरोमा सिँचाइको व्यवस्था थियो रोप्ने अब अरूले त रोप्नै पाएको छैनन् सुखामा चाहिँ अब रोपे पनि मरिहाल्छ पानी नै छैन धेरै त अकाशी पानीको भत्त हो त अकाशबाट परे खोजा खाजी बनाउने कुलाको लागि पनि त खोला पानी हुनु पर्यो नि यसपालि त अचम्म समस्या यस्तो त कहिले पनि भएको थिएन होला जस्तो लाग्छ
5: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलाखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू भद्र भला आदमी लगायत प्रभावित परिवार जनसमुदाय स्वास्थ्य चौकी विद्यालय सरकारी कार्यालय संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर समय बिहान 11 बजेदेखि
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू दोलखाको भेमेश्वर नगरपालिकामा जंगली च्याउखादा एकै परिवारका 6 जना बिरामी हुनु भएको छ जंगली च्याउखादा जिल्लाको भेमेश्वर नगरपालिका वडा नम्बर 8 भोजका जिरीमाया तमाङको परिवार बिरामी पर्नु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो उहाँको अनुसार मंगलबार घर नजिकै बारीमा उम्रिएको जंगली च्याउ पकाएर खानुभएका तमाङको परिवार 6 जना बिरामी पर्नु भएको हो बिरामी हुनु भएको उहाँहरूको परिवारको सदरमुकाम चरकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको छ दोलखाका 9 वटा स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 को लागि गाउँ र नगर सभामा नीति तथा कार्यक्रम सहित बजेट पेश गरेका छन् जिल्लाको भेमेश्वर नगरपालिकाले 89,40,33,000 रूपियाँ बजेट सार्वजनिक गरेको छ भने जिल्लाको जिरी नगरपालिकाले 59,07,00,000 रूपियाँ बजेट सभामा पेश गरेको छ जिल्लाको तामाकोशी गाउँपालिकाले 82,10,00,000 रूपियाँ कालिङचोकले 64,70,00,000 बिगुले 61,69,00,000 सैलुङले 61,60,00,000 गौरीशंकरले 59,38,00,000 मेलुङ गाउँपालिकाले 54,54,00,000 र बैतेश्वर गाउँपालिकाले 49,57,00,000 43,000 रूपियाँ बजेट गाउँ र नगरसभामा पेश गरेका हुन् जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष 11 अगाडिका अधूरा योजना पूरा गर्ने स्थानीय सरकारलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएको जनाएका छन् दोलखाको जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कार्की विजय हुनुभएको छ दोलखा जिरी उद्योग वाणिज्य संघको 8 वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनबाट कार्की अध्यक्ष पदमा विजय हुनुभएको हो निर्वाचनमा कार्कीले 92 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी बाबुराज श्रेष्ठले 51 मत पाउनु भएको थियो संघको प्रथम उपाध्यक्षमा दलबहादुर श्रेष्ठ विजय हुनुभएको छ भने महासचिव पदमा सूरज खड्का र सचिवमा गोविन्द श्रेष्ठ विजय हुनुभएको हो बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा अब केही दिनमै पूर्ण निर्मित ट्र्याक ट्रैकबाट गाड़ी आगमन शुरू होने भएका छन्। डिविजन सड़क कार्यालय भक्तपुर का प्रमुख सुमन योगेश का अनुसार आउँदो सोमवार असार 15 गते देखि नयाँ ट्रैकबाट गाड़ी आगमन शुरू गर्ने तयारी रहेको छ। 400 बेसी बोक्सी कुना कालढुंगा र डाला बेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ीले भकुण्डे बेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको थियो। रामेछापको दुरम्बा सैलुङ गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को लागि 60,14,53,550 रूपियाँ बजेट सार्वजनिक गरेको छ। गाउँसभाको 19 अधिवेशनमा उपाध्यक्ष कमला थापा मगरले बजेट प्रस्तुत गर्नुहुँदै शिक्षा कृषि स्वास्थ्य पूर्वाधार विकास पर्यटन तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभयो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाड़ी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी क्षेत्रका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहनेछ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव। सरकारको आश्वासन पछि चिया उद्योगहरू खुल्दै। लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्री सुदन गुरूङको निर्देशन। समुदायसँग साझेदारी गरिने। र दोलखाका 9 नै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष 2083-84 को लागि गाउँ र नगरसभामा नीति तथा कार्यक्रम सहित बजेट पेश। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
7: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
8: हजुर बुबा, नमस्कार।
9: नमस्कार नानी, नमस्कार।
8: के छ खबर, सन्चै हुनुहुन्छ?
9: सन्चै छु नानी।
8: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
9: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
8: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
9: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 SE परीक्षाबाट

0: उत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
1: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा

0: मैथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। कार्यक्रमको साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको 12 गते शुक्रबार। आज प्रकाशित पत्र पत्रिकाले मतदान सम्पन्न, अन्तिम परिणाम आउन बाँकी, सरकारको आश्वासनपछि चिया उद्योग खुल्दै, ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1 लाख रूपियाँसम्म जरिवाना, प्रस्ताव भेनेजुएलामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 188 पुग्यो, लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने, होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौं लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। मतदान सम्पन्न, अन्तिम मतपरिणाम आउन बाँकी। राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयनको क्रममा केही सदस्य पदका लागि निर्वाचन सम्पन्न भए पनि बिहिबार मध्यरातसम्म अन्तिम मतपरिणाम भने सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सबै उम्मेद्वारले विद्युतीय मतदान मार्फत पाएको मत घोषणा गर्नु भए पनि प्रवासबाट आएको मत भने घोषणा गरिएको छैन। उहाँले अन्तिम नतिजा आउन पछि समय लाग्ने भन्नुहुँदै पहिलो चरणको नतिजा घोषणा गरेर बाहिरिनु भएको थियो। विद्युतीय भोटिङका आधारलाई हेर्ने हो भने हाल बहाल रहेका प्रधानमन्त्री तथा शीर्ष नेताको मत अगाडि देखिन्छ। आयोगका उपप्रमुख गुरूङले मतपरिणामको मूल्यांकन गर्ने काम भइरहेकाले अन्तिम नतिजा सार्वजनिक गर्न केही ढिलाइ भएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्युतीय प्रणाली र अनलाइन माध्यमबाट प्राप्त मतलाई एकीकृत गरी परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौं। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका छन्। उनीहरूले यथाशीघ्र यस्तै बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी दिएका हुन्। लामो समयदेखि बसोबास गरेको क्षेत्रबाट उठाएर होल्डिङ सेन्टरमा राखेको 2 महिना बित्दा पनि सरकारले व्यवस्थापन नगरेको सुकुम्बासीको गुनासो हाल होल्डिङ सेन्टरमा बस्ने स्थान भए पनि खाना र अन्य सुविधा कठिन भइरहेको पनि उनीहरूले बताएका छन्। बाल बालिकाको पढ़ाई अन्यल स्थितिमा रहेकाले सरकारले स्थायी बासको छिटो व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ। शुरूमा 15 दिन अस्थायी रूपमा राखियो, 60 दिनभित्र स्थायी समाधान दिने भनियो। त्यही आश्वासनमा हामी यस्तो गर्मीमा पनि कठिन परिस्थितिमा सरकारले केही त गर्छ भनेर दुःख कष्ट सहेरै सरकार को दिगो व्यवस्थापनको पर्खाईमा बसेका छौं। किर्तिपुर स्थित राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूले सामूहिक रूपमा सूचना जारी गर्दै भनेका छन्, हामीलाई यस्तै विकल्प नदे होल्डिङ सेन्टरबाट बाहिर निकालिएमा हाम्रो कहीँ कतै बस्ने स्थान नभएकाले हामी पहिले नै बसोबास गरेको ठाउँमा गएर छाप्रो हाल्न बाध्य हुनेछौं। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने। गृहमन्त्री सुदन गुरूङले लागू औषधको अवैध ओसार पसार र दुर्वेसानीलाई नियन्त्रण गर्न केवल औपचारिक कार्यक्रम मात्र सीमित नभई यसको आपूर्ति सञ्जाल सप्लाई चेन नै तोड्ने गरी आक्रामक नीति लिने उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध औषध प्रसार विरूद्धको दिवस जून 26 अवसरमा सन्देश जारी गर्नुहुँदै उहाँले लागू औषधको समस्यालाई जरैदेखि निर्मूल पार्न प्रहरी प्रशासनलाई सक्रिय हुन निर्देशन दिनुभएको हो। जारी सन्देशमा भनिएको छ सैनिक मनोरञ्जनको लागि प्रयोग गरिने लागू औषधको कुलतबाट जोगाउन यसको सप्लाई चेन ब्रेक गर्न जरूरी छ। यसका लागि प्रहरी प्रशासनलाई जरैसम्म पुगेर नियन्त्रण गर्न सक्रिय हुन निर्देशन दिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भेनेजुएलामा 1 मिनटको अन्तरमा गएका 2 शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने
1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुका गएको 7.2 र 7.5 म्याग्निच्युडको भूकम्पले राजधानी काराका सहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुगेको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिले 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा खटिरहेका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसारलाई लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएको बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्मको जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढ़ाएको सोही विधेयकमाथि हो जसमा ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध जरिवाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। अनाधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बदलेमा फेर हेरफेर गरेमा गरेमा बिगारेमा मेटेमा च्यातेमा वा किरमेट गरेमा 5,000 रूपियाँ जरिवाना प्रस्ताव गरिएको छ। सवारी साधनको लागि निर्धारण गरिएको सुरक्षित गति सीमा भन्दा बढ़ी चलाएमा 2 वा 3 पाङ्ग्रे सवारी साधनको हकमा 25,000, साना सवारी साधनको हकमा 35,000 र मझेउला तथा ठूला सवारी साधनको हकमा 50,000 रूपियाँ व्यवस्था गरिएको छ। त्यस्तै मादक पदार्थ वा लसालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 2 पाङ्ग्रे वा 3 पाङ्ग्रे सवारीको हकमा 25,000, साना सवारीको हकमा 35,000 र मझेउला तथा ठूला सवारीको हकमा 50,000 रूपियाँ प्रस्ताव गरिएको छ। सबैभन्दा कम 500 रूपियाँ जरिवाना निषेधित क्षेत्रमा हरण बजाउने र सड़क अनुशासन उल्लंघन गर्ने विरूद्ध रहेको छ। प्रस्तावित विधेयकको दफा 68 उपदफा 1 अनुसार कसुरलाई यातायात निरीक्षकले जरिवाना तोक्न सक्ने उल्लेख गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको भेमेश्वर नगरपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका 6 जना बिरामी पर्न भएको छ। जंगली च्याउ खाँदा जिल्लाको भेमेश्वर नगरपालिका वडा नम्बर 8 बोझका जिरी माया तमाङको परिवार बिरामी पर्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार मंगलबार घर नजिकै बारीमा उम्रिएको जंगली च्याउ पकाएर खाएका तमाङको परिवारका 6 जना बिरामी पर्न भएको हो। दोलखाका 9 वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्ष 2083-84 को लागि गाउँ र नगरसभामा नीति तथा कार्यक्रम सहित बजेट पेश गरेका छन्। जिल्लाको भेमेश्वर नगरपालिकाले 89,40,33,000 रूपियाँ बजेट सार्वजनिक गरेको छ भने जिल्लाको जिरी नगरपालिकाले 59,07,00,000 रूपियाँको बजेट सभामा पेश गरेको छ। तामाकोशी गाउँपालिकाले 82,10,00,000 रूपियाँ, कालिङचोकले 64,70,00,000, बिगुले 61,69,70,00,000, सैलुङले 61,60,00,000, गौरीशंखरले 59,38,00,000, मेलुङ गाउँपालिकाले 54,54,00,000 र बैतेश्वर गाउँपालिकाले 49,57,43,000 रूपियाँ बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। बीपी राजमार्गको काभ्रे सिन्धुलीको खण्डमा अब केही दिनमै पूर्णनिर्मित ट्र्याकबाट गाड़ी सञ्चालन हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार आउँदो सोमबार असार 15 गतेदेखि नयाँ ट्र्याकबाट गाड़ी आगमन शुरू गर्ने तयारी भएको छ। 400 बेसी बोक्सी कुना कालढुङ्गा र डालाबेसीको खण्ड तयार भइसकेको छ। 2081 सालको असोजमा आएको बाढ़ी पहिरोले बकुण्डेबेसीदेखि नेपाल थोकसम्म झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर गाड़ी सञ्चालन हुँदै आए पनि बारम्बार बाढ़ीले त्यसलाई बगाउने गरेको छ।
यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामे भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कति बिग्रेको हो
2: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
1: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
2: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
1: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
6: होइन के एक्लै गुनगुन गरिरहेको
2: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
6: अनि के भयो त लगेर पाले भइगयो नि
2: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
6: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालुखोलामा सरेको छ नि
2: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
6: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घरसँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
7: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
9: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065, 98510661065। सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति, समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू, भद्र भला आदमी लगायत प्रभावित परिवार, जनसमुदाय, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय, संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार। कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण, लामा बगर। समय बिहान 11 बजेदेखि।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

यौतौ शंख कपालित भूषित करौ मालास्ति माला धरौ दिव्यौ द्वारपती श्मशान नीले हरियनौ नागारी गोवाहनौ दीत्र छौ बलिदक्ष मथनौ मेघाद्र राजा प्रभौ पापमिहरतौ सदा हरिहरौ श्रीशैलजा बल्लभौ गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः तस्मै श्री गुरुवे नमः। परम पिता परमात्मा ज्ञान दाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक दंडवत प्रणाम गर्दछु। यो सैलिंग एफएम सुनेर बस्नुहुने संपूर्ण महानुभाव में मेरो नमस्कार और जय श्री श्री ज्ञान टक्र्याउँदै आज पनि यो सैलिंग एफएम में संत महात्मा को आज्ञालाई शिरोपर धारण गर्दै यहाँ उपस्थित भएको छु। श्री गुरु महाराज जी को कृपा महान भएको हुनाले गर्दाखेरि आजसम्म यो सैलिंग एफएम में बोल्ने अवसर मिलेको पनि छ, आउन सकेको पनि छु। अगाडि के हुन्छ उहाँकै कृपा हो, उहाँले ब्रेक लगाइदिनु भयो भने मेरो केही लाग्दैन। उहाँले कृपा गर्नुभयो भने जहिलेसम्म कृपा गर्नुहुन्छ तहिलेसम्म म उपस्थित हुने नै छु। र अगाडि हुन त म के भन्न चाहन सक्छु र तर पनि एउटा संत महात्माको आज्ञालाई मैले शिरोपर धारण गरेको म जस्तोलाई उहाँहरूले आज्ञा गर्नुभयो भने उहाँहरूको कृपा म माथि भयो यो वृद्ध भए पनि यसले केही गर्ला भन्ने विश्वास भएको हुनाले म माथि आज्ञा गर्नुभयो धन्य धन्य भन्न चाहन्छु। यो सबै गुरु महाराजजीको कृपा हो, उहाँको महिमा म वर्णन गरेर साध्य छैन। उहाँको चरित्र मैले जीवनमा हेरेको छु कस्तो कस्तो, र त्यही कारणले श्री गुरु महाराजजी अन्तर्यामी हो भनेर मलाई पूर्ण विश्वास भएको छ। उहाँले उहाँको लीला मैले अति नै अपार नै लीला देखेको छु, त्यही कारणले मलाई विश्वास हुन पुग्यो। र उसको रङ रूप कस्तो छ, कस्तो विचार छ, सबै कुरा अनुभव भएको कारणले मलाई पूर्ण रूपले कि परमपिता परमात्मा ईश्वरको अवतार हो भनेर मेरो हृदयमा पूर्ण रूपले विश्वास भएको छ। त्यही कारणले उहाँले पनि म माथि खुब दया गरेर आजसम्म चलायमान गराउनु भएको छ। आजसम्म यो सत्सङ्गको माध्यमलाई श्री गुरु महाराजजीले जुन ज्ञानलाई प्रचार गर्नुभएको छ त्यही ज्ञानलाई आज मैले पनि यो एफएममा आएर दुई चार शब्द बोल्ने अवसर मिलेको छ। उहाँकै कृपा हो, उहाँकै दया हो, उहाँकै कृपाद्वारा नै म यहाँ उपस्थित भएको हुँ। त्यस कारणले गर्दाखेरि हे गुरु महाराजी तपाईँलाई कोटी कोटी ढोक धन्यवाद गर्न चाहन्छु। र अगाडि के छ त भन्दा गुरु महाराजी तपाईँले कहिल्यै पनि जसरी अहिलेसम्म हजुरको कृपा भएको छ त्यसै गरी सदा सर्वदा हजुरको कृपा भइरहोस् भन्न चाहन्छु। र यसै कारणले म के भन्छु त भन्दा दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे, दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे, मन मंदिर का दी

रामत वाला मांगे तुमसे हार निराला। नरसी की यह बीनती सुन लो, गदगद बासी रे दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे। दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे। यसरी भनिएको छ कि द्वार दया का जब तू खोले, पंचम स्वर में गुंगा बोले, अंधा देखे लंगड़ा चलकर पहुंचे काशी रे। किनभनेदेखि ईश्वर को दया भयो भने, कृपा भयो भने के हुन्छ रे भन्दाखेरि, द्वार दया का जब तू खोले, पंचम स्वर में गुंगा बोले अरे क्या, जसको बोली छैन, बोली नहुनेलाई गुंगा भनिन्छ, जसको बोली छैन उसको पनि आवाज निक्लिन्छ अरे भित्रबाट, बाहिर त संसारले सुन्दैन, भित्रबाट आवाज निक्लिन्छ अरे उसको। र पञ्चम स्वरमै गुंगा बोले, अन्धा देखे, अन्धा भने आँखा नदेख्नेले देख्छ भन्दा, यी बाहिरी आँखा होइन, बाहिरी आँखा अन्धा भए तापनि भित्र त्यो परम प्रकाशलाई उसले देख्छ। जसको आँखा दुइटै अन्धा छ तर पनि उसले पनि त्यो हृदय जगतमा त्यो परम प्रकाशलाई देख्न पाउँछ। अन्धा देखि लङ्गडा चलकर पाउँछ काशीले, लङ्गडा खुट्टा, जसको खुट्टा छैन ऊ कहाँ पुग्छ रे भन्दा काशी। कसरी पुग्छ त भन्दाखेरि काशी भनेको मुक्ति क्षेत्रलाई काशी भनेर भनिन्छ, जुन स्थानमा पुगेपछि मुक्ति हुन्छ। र जुन त्यो काशी, जुन अहिले संसारले देखेको काशी छ, त्यहाँ त त्यो पवित्र भूमि हुनको कारण पहिलाको जमानामा महादेवले त्यहाँ ज्ञानको प्रचार गर्नुभएको थियो अरे, सत्सङ गर्नुभएको थियो अरे, कैयौंलाई ज्ञान दिनुभएको थियो अरे, त्यही कारणले सत्सङ गरेको भूमि चाहिँ पवित्र हुने हुनाले अहिले पनि मानवहरू त्यहाँ गएर पितृको उद्धार गर्ने भनेर अनि त्यहाँ गएर पिण्ड पानी दिने चलन छ। र अन्धा देखे लङ्गडा चलकर पहुँचे काशी, अब काशी भनेको के भन्दा मुक्ति क्षेत्र, तर त्यो चाहिँ स्थान के हो भने त्यो धरती हो, तर जुन मुक्ति नै हुने क्षेत्र कहाँ छ त भन्दा हृदय जगतमा परमात्माको जब दर्शन हुन्छ त्यसैबाट मुक्ति हुने हुनाले गर्दाखेरि चाहिँ अन्धा देखे लङ्गडा चलकर पहुँचे काशी रे भनेर यसरी बताइदिएको छ। दर्शन दो घनश्याम नाथ मेरी अखिया प्यासी रे, मेरो आँखा प्यासी तिर्खाइरहेको छ, हे भगवान मलाई दर्शन दिनुहोस्। कहाँ भन्दाखेरि घट घट बासी रे, दर्शन दो घनश्याम नाथ मेरी अखिया प्यासी रे, मन मन्दिर का दीप जला दो घट घट बासी रे। यसरी मन भित्र रहेको मन्दिर, मन्दिर भनि त मन भित्रलाई मन्दिर भनेर भनिन्छ, त्यहाँ चाहिँ निवास गर्नु भएको परमात्माको मन्दिरमा दीप जलादो भनेर यसरी शास्त्र नीतिहरूले यही बताउँछ। र मन मन्दिरका दीप जलादो घट घट बासी रे, यसै कारणले गर्दाखेरि परमात्मा त आखिर हजुर हाम्रो भित्र रहेछ नि होइन, तर त्यो भित्र परमात्मा हुँदा हुँदै आज जीवन कस्तो भयो त भन्दाखेरि, आज हामी लोभ लालच माया मोहमा होइन, कमाउन को धन्दामा हामी जीवन बितेको छ, कमाउनु त पर्छ, खानु नि पर्छ, लाउनु नि पर्छ, दुख बिमार हुँदा खर्च पनि गर्नुपर्छ, तर के छ भने लम्पट हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि हामीले जीवनमा गर्नुपर्ने कर्मको कमाई चाहिँ हामीले भुल्नमा पुग्यौं, त्यसलाई हामीले छोड्यौं, र के भयो भन्दाखेरि हामी यो जीवनभरि उपभोग गर्ने सम्पत्ति मात्र कमाउनमा पुगेका हुनाले तपाईँ हामीले सही काम गर्न सकेका छैनौ, किनकि हामीलाई चाहिन त
यो शरीर पो मरेर जान्छ त। शरीर पनि के छ त भन्दाखेरि मैले अनुभव गरे अनुसार मलाई अहिले पनि लाग्छ म बुढो भएको होइन, म जस्ताको तस्तै छु, पहिलेकै केटो हुँ भने जस्तो मलाई महसुस हुन्छ। तर के भन्दा यो प्राण न बालक हुँदो रहेछ, न जवानी हुँदो रहेछ, न वृद्ध हुँदो रहेछ, यो सधैँभरि एक नासेर हुँदो रहेछ। र यो देह चाहिँ बालक जवानी वृद्ध देह हुँदो रहेछ, मर्ने पनि देह रहेछ। जसरी एउटा सवारी साधन कुनै किनेर ल्यायो, चलाउँदा चलाउँदा चलाउँदा ऊ चाहिँ नि थोत्रो भएर जान्छ, नचल्नेमा पुग्छ, त्यसलाई कबाडीमा फ्याँकेर फेरि नयाँ सवारी साधन किन्नुपर्छ। त्यस्तै किसिमले यो बाहिरी शरीर चाहिँ के रहेछ भन्दा थोत्रो भएर कबाडी भएर जाँदो रहेछ। र आफूलाई पनि यो फ्याँकेर अर्को नयाँ शरीर लिन पाए हुन्थ्यो भने जस्तो आफैलाई महसुस हुँदो रहेछ वृद्ध भइसकेपछि। त्यस कारणले गर्दाखेरि यो जीवन यही यस्तो किसिमको जीवन हजुर हामीले पाएका छौँ। तर भगवान्ले हामीमाथि के दया गरेको थियो त भन्दाखेरि 84 लाख जुनीमा हामीले घुम्दै घुम्दै घुम्दै हरेक किसिमका दुःख कष्ट धेरै खाइयो। त्यस कारणले भगवानले प्रसादको रूपमा मानव बनाइदिनु भयो। मानव भित्र चाहिँ ईश्वरको निवास हुन्छ, त्यो ज्योतिष स्वरूप परमात्माको निवास हुन्छ। भगवान खोज्न धनीले पो कहाँ कहाँ पुग्ला, टाढा टाढा पुग्ला, ठुल्ठुलो यज्ञ गर्ला, होइन हरेक किसिम गरेर सम्पत्तिवालाले त जे पनि गर्न सक्छ, तर गरिबले त केही पनि गर्न सक्दैन। गरिबसँग धन हुँदैन तर मन हुन्छ हे भगवान मैले केही गर्न सकिनँ, व्रत त्यस्ता यज्ञ दान धर्म केही गर्न सकिनँ, मलाई बाल बच्चा पाल्नै धौ धौ परेको छ, म कहीँ जान सकिनँ, यो मनभित्र भावना हुन्छ। अनि उसले यति ज्ञान प्राप्त गर्यो भने ऊ त्यसमा लौलिन भएर त्यो उसको हृदय रोइरहेको हुन्छ र उसको वैराग्यपनले गर्दाखेरि आज ईश्वरले त्यो गरिबमाथि चाहिँ दया गरेर त्यो परम प्रकाशलाई उसको भित्र जलमलाउँदो रूपले जसरी सफा मौसम भएको बेलामा सूर्यको उदय हुन्छ, त्यसै गरी त्यो परम प्रकाश चाहिँ नि हजुर हाम्रो भित्र या सम्पूर्ण मानव भित्र दिव्यमान भएर बसेको छ। त्यो कसले अपनाउँछ त भन्दा एउटा कमजोरी मानवले, एउटा गरिब मानवले, उसको भित्र भावना हुन्छ, उसको भित्र प्रेम हुन्छ, त्यस कारणले गर्दाखेरि उसले अपनाउन सक्छ। तर आज के छ त भन्दा विद्वानमा पनि म विद्वान हुँ भन्ने एउटा घमण्डता हुन्छ, अनि धनुवालाले पनि के हुन्छ त भन्दाखेरि उसको पनि उसले अरू झन् कमजोर हुने मान्छेलाई सानो दृष्टिले हेर्छ। किन भन्दाखेरि एकजना मान्छेलाई मैले भनेको थिएँ कि जमानामा र आज हरिद्वारदेखि श्री गुरु महाराजजी सम्पूर्ण मानवको नेपालका जनताको कल्याण गर्न उद्धार गर्न भनेर उहाँदेखि आउनुभयो त हामी पनि जाउँ दर्शन गर्न भन्दाखेरि एकजना व्यापारी मान्छेले के भन्नुभयो भन्दा हेर मेरो भगवान त यही पसल हो, मलाई यसैले पालेको छ, यो भन्दा अर्को भगवान मलाई चाहिएको छैन। अब के छ त भन्दाखेरि यो कुरा मैले मनभित्र राखेको छु र अन्तिममा गएर त्यो भगवानले त्यो पसल रूपी भगवानले शरीर छैन्जेल त साथ देला, त्यो शरीर छोडेर गएपछि त्यो पसल रूपी भगवानले कतिको साथ दिन्छ त हामीले यो अनुभव

प्रश्न गर्ने बानी गर्नु पर्यो हैन त अहिले त के भइराछ भने आ 21 शताब्दीमा यो पुराना थोत्रा कुराहरू नगरौ भनेर यसरी चाहिँ हाम्रा अगाडि नै यही शब्दहरू धेरैका मुखबाट सुनिन्छ रीति रिवाज सबै सकियो धर्म कुलाचारहरू हामी कुलाचार मान्ने हौ या अरू नयाँ धर्म हामीलाई थाहा छैन भन्ने धेरै पाइन्छन् कुलाचार धर्मलाई नष्ट गरिसकेको छ जाति भ्रष्ट हुनेछ कालीमा जसले सक्यो त्यही धनी भनेर भनेको छ त्यही भागमा त्यही कुरा अहिले भइरहेको छ त्यस कारणले गर्दाखेरि हेर्नु अब के छ त भन्दा धैर्य त मानवमा छैन के गर्नु हुने के नहुने के खानु हुने के नहुने के गरे के हुन्थ्यो होइन हामीले गर्नुपर्ने कर्तव्य के हो आज चाहिँ के भइरहेछ भन्दाखेरि हामीले एउटा कुरा के भन्न चाहन्छु त म भन्दाखेरि तपाईँ हामी मानव जीवन अर्थात् हर मानव कोही पनि होस् कुनै पनि जातिको होस् मैले जातिपट्टिको कुरा गरे होइन मानवपट्टिको कुरा गरे हो यसैले भने न हिन्दू बनाया न मुसलमान बनाया भगवानले बन्दा सिर्फ इन्सान बनाया भगवानले ईश्वरले मान्छे बनाएको हो जाति बनाएको होइन कुनै पनि मानिसले के छ त भन्दाखेरि हामीले हर मानवले यो ज्ञानको अति आवश्यक छ होइन कुनै पनि मानवले हरेक मानवले हामीले जिज्ञासा गर्नु जरुरत छ प्रश्न गर्न जरुरत छ अनि हामीले यो कुरालाई खोजी गर्न जरुरत छ किनभने यो जीवन भगवानले हामीलाई किन पठाइदिएको हो के गर्नुपर्ने थियो के गरिरहेका छौँ कुन बाटो हिँड्नु पर्ने थियो कुन बाटो हिँड्न हामीले बाटो बिराएका छौँ कि होइन कोसँग सोध्ने त भन्दाखेरि अलिकति कोसँग सोधे चित्त बुझ्छ होइन त्यसरी चाहिँ सोध्नु पर्यो प्रश्न गर्नु पर्यो होइन हजुर हामीले त्यति गरेर खोज्यौँ भने मात्र पाउँछौ नखोजे पाउँदैनौ हेर्नुहोस् हामीलाई घरमा खाना पकाउनलाई एक पाँच दाउरा चाहिन्छ त्यो दाउरा आफै त आउँदैन नि खोजी गरे मात्रै त्यो दाउरा आउँछ त्यत्तिकै आउँदैन त्यसै गरी हामीलाई बाख्रा फाटा पालेका छन् वस्तु पालेको छ ती वस्तुलाई घाँस हामीले कल्पना गर्दैमा आउँदैन फेरि हामीले खोजी गर्न जानुपर्छ लिन जानुपर्छ त्यस कारणले आफूलाई चाहिएको कुरा आफैले खोज्नुपर्छ अर्काले ल्याइँदैन र हजुर हामीले सत्सँग कहाँ हुन्छ कसलाई सोध्नु पर्ने हो कसलाई फोन गर्नुपर्ने हो कि कहाँ खोजी गर्नुपर्ने हो हामी आफैले खोजी गरेर त्यहाँ जाने बानी गरौँ सन्त महात्माका विचारहरू सुन्ने बानी गरौँ के सन्त महात्माले चोरी गर्नु नराम्रो गर्नु भनेर त अवश्य सिकाउनुहुन्न सही मार्ग स्वतन्त्र बन मानव बन र सही मार्गमा लाग भनेर त यसरी भगवानको आज्ञा सन्त महात्माको आज्ञा हुन्छ र उहाँहरूका विचार हामीले सुन्न अति जरुरत छ र सुनेर पनि हामीले मनभित्र मनोनयन गर्नुपर्छ आफ्नो मनभित्र फेरि छलफल गर्नुपर्ने हुन्छ यो कुन कुरा सही कुन कुरा बेसै हामीले अनुसन्धान गरेर हामीले के हुन्छ त भन्दाखेरि उहाँहरूसँग ज्ञानको भण्डार हो उहाँहरू उहाँहरूसँग हामीले ज्ञान मागेर उहाँहरूको ज्ञान घट्ने पनि होइन जतिको तति रहनेछ जतिजनालाई दिएर पनि यो घटेर जाने चिज होइन यो अथाह चिज हो ज्ञान भन्ने चिज अर्थक सामानहरू दिँदै जाँदा सकिन्छ यो ज्ञान जति नै दिए पनि करोडौं जनतालाई एकजनाले दिँदा पनि त्यो घट्दै घट्दैन त्यस कारणले यति अमूल्य ज्ञान छ त्यो हजुरहरूले यो मानव धर्म के यो मानव जीवन छँदैखेरि हजुर हामीले खोज्नु जरुरत छ वृद्ध भएपछि के छ त भन्दा वृद्ध भएपछि हाम्रो शरीरले साथ दिँदैन वृद्ध हुन पनि पाउँछौँ कि पाउँदैनौँ त्यो पनि थाहा छैन भइहाल्यौँ भने शरीरले साथ दिँदैन न ध्यान गर्न सक्छौँ न सेवा गर्न सक्छौँ न टाढा टाढा प्रोग्राममा जान सक्छौँ त्यस कारणले हामी के भन्दाखेरि समयमा जीवनभरि माया मोहमा लपटिएर मेरो जीवन बित्यो ज्ञान त पाएँ तर के गर्नु मैले केही कर्म गर्न नसक्ने भएँ भनेर पछताउनु भयो।

ना अलिकति उमेर छँदै अलिकति शरीरमा फुर्ती छँदै अलिकति पकेटमा धन छँदै सबै कुरा मजबुत हुँदैखेरि हामीले गर्न सक्यौं भने हेर्नुहोस् साधन गर्न हामीलाई जीवनमा पेट पाल्न त कति गाह्रो छ साधन गरेर परमात्मा प्राप्त गर्न सजिलोसँगले त्यति सजिलोसँगले फुत्तै हुन सक्ने कुरा होइन ईश्वरको दर्शन जस्ताको तस्तो पाउनको निमित्त आफ्नो हृदयभित्र अपनाउनको निमित्त के गर्नुपर्छ त भन्दाखेरि तपस्या गर्ने हामीले आलस्यलाई त्याग्नु पर्ने हुन्छ यसैले भन्यो आसन पद बाँध कर बैठो उलट नैनका तारा रे त्रिकुटी महलमा ध्यान लगाऊ देखो खेला अपारा रे भनेको छ यसरी चाहिँ बताइदिएको छ हेर्नु र उमेर छँदै हजुर हामीले त्यो काम गर्न अति जरुरत छ त्यस कारणले गर्दाखेरि हजुर हामी जागृत हुन जरुरत छ यो अवसर नगुमाऊ मानव धर्मको प्रचार व्यापक रूपले भइरहेको छ सन्त महात्माहरू आइरहनु भएको छ र किन भन्दाखेरि हाम्रा बुबा हजुरबाहरू जिजुबाहरूले यो ज्ञानको प्रचार भएको बेलामा जन्मिनु भएको पनि थिएन उहाँहरूले यो पाउनु भएन उसै जीवन बितेर गयो फेरि 84 लाख जुनीमा हजुर हामी गइसकेपछि 84 लाख त जुनी उमेर त करोडौं वर्ष बितेपछि त्यसै गरी मानव भएर त आउन पाउला त्यतिखेर महान पुरुष पाउला या नपाउला ज्ञानको चर्चा होला या नहोला त्यहाँबाट फेरि महान पुरुष आउनु नै भएछ ज्ञानको चर्चा भएछ भने पनि त अहिले पनि त सन्त महात्मा घुमिराख्नु भएको छ ज्ञानको प्रचार गरिराख्नु भएको छ त्यति गर्दा गर्दै पनि कैयौं मान्छे त्यो सत्सङ्गको दायराभित्र पुग्दै नपुगी जीवन बितेको छ हेर्नुहोस् त ज्ञान लिएको मान्छेले पनि आज सन्त महात्मा देखिन्छ कि भनेर त्यस्ता किसिमले भावनाले हिँड्नु भएको छ त्यस कारणले यो बडा ठुलो भूल हजुर हामीले गरिरहेका छौँ त्यस कारणले गर्दा म के भन्न चाहन्छु त भन्दाखेरि निगुरा जीवन कस्तो हुँदो रहेछ भन्नलाई एउटा भजनले यसरी बताउँछ

దేహ నయన బినా రైన చంద్ర బినా దేహ నయన బినా రైన చంద్ర బినా ధరతీ మేఘ బినా జైసే పండిత వేద బిహూనా తైసే ప్రాణి హరి నామ బినా తూ సుమిరన్ కర్ లే మేరే మనా तेरी बीती उमर हरि नाम बिना तेरी बीती उमर हरि नाम बिना कूपनीर बिना धेनु छीर बिना कूपनीर बिना धेनु छीर बिना मंदिर दीप बिना जैसे तरुबर फल बिनुहीना तैसे प्राणी हरि नाम बिना तू सुमिरन कर ले मेरी मना तेरी बीती उमर हरि नाम बिना यसरी भनिएको छ। देह नयन बिना रैन चन्द्र बिना धरती मेघ बिना जसरी मान्छे हट्टाकट्टा छ बलवान छ अनुहार हेरे दिव्य रूप छ तर उसको आँखा छैन भने उसको जीवनमा सूर्य उदय कहिल्यै हुँदैन। जन्मेदेखि मरणसम्म रातै रात भएर जीवन बित्छ। देह नैन बिना रैन चन्द्र बिना रात चन्द्रमा नभएको रात कस्तो हुन्छ निष्पट्ट अँध्यारो हुन्छ। त्यस्तै किसिमले गरिकन जैसे वेश्या पुत्र पिता बिनु हिन हेर्नुहोस् आफ्नो बुबा को हो भन्ने थाहा नहुनेलाई कति चिन्ता हुन्छ। मेरो बुबा भइदिएको भई चिन्न पाएको भई मलाई के गर्दा हुँ भन्ने कति उसको मनभित्र भावना हुन्छ। र यसै गरी देह पंक्षी पंख बिना हस्ती दन्त बिना नारी पुरुष बिना भनेको छ हैन। र पंक्षी पंख बिना पखेटा नभएको पंक्षी शोभायमान हुँदैन दाँत नभएको हात्ती शोभायमान हुँदैन। जसरी श्रीमान बितिसकेको नारीको अवस्था कस्तो हुन्छ त्यसै गरी किनभने ज्ञान बिनाको मानव यसरी अधुरो हुन्छ भनेर त्यो भजनले बताइदिएको छ। र जसरी पण्डित वेदवी हुना शास्त्र त उसले व्यासनमा बसेर मजाले सुनाइरहेको हुन्छ तर उसमा त्यो आत्मा ज्ञानको अनुभूति नभएर त्यो हृदय निवासी परमात्माको दर्शन गरेको हुँदैन। लेखेको कुरा सुनाउने क्षमता मात्र हुन्छ तर त्यो हृदय निवासी त्यो भर्गो देवस्यलाई जसले प्राप्त गरेको हुँदैन। त्यसै कारणले पण्डित वेद बिहुना भनेर बताइदियो। र यसै गरी कुप निर बिना ध्यानु छिर बिना मन्दिर दीप बिना हेर्नुहोस् कुवामा पानी छैन भने त्यो कुवामा फोहोर जम्मा हुन्छ त्यसको कुनै अस्तित्व हुँदैन। जसरी गाई ब्याउँछ तर दुध दिँदैन भने त्यसको माया हुँदैन। त्यस्तै किसिमले जैसे तरुबर फल बिनु हिँड जसरी एउटा फलफूलको रुख लगाएको छ तर त्यसमा फल फल्दैन भने त्यसको माया हुँदैन। त्यस्तै किसिमले हेर्नुहोस् गुरुमुखी नहुनेका हातले दिएको पानी पनि खानुहुन्न अर्जुनजी मदिरा पिएको भनेर यसरी चाहिँ हरेक शास्त्रहरूले जनाएको छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामीलाई यो ज्ञानको अति जरुरत छ मानव जीवनलाई अति जरुरत छ। त्यस कारणले गर्दाखेरि यो सुवर्ण अवसर नगुमाऊ। र मेरो पनि निर्धारित समय सकिसकेको हुनाले आजलाई फेरि बिदा माग्नु पर्ने बेला आइसकेको छ। म यही भन्न चाहन्छु बार बार मैले सैलिङ एफएमबाट यही भनेको छु मानव जीवन हजुर हामीले अमूल्य पाएका छौ। यही बेलामा यो आत्मा ज्ञान अर्थात यो ब्रह्म ज्ञानलाई अपनाएर त्यो परम ज्योतिको दर्शन गरेर मात्रै जीवन बितोस् भन्न चाहन्छु। यति भन्दै हजुरहरूको माझबाट अब उज्याल पर्न चाहन्छु। यति भन्दै आजको लागि हजुरहरूबाट बिदा हुन चाहन्छु। फेरि पनि परमात्माको कृपा भयो भने यो एफएममा आएर हजुरहरूको माझमा दुई शब्द राख्ने वाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। हरिओम तसर्थ।

गौरी शंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंख संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना

0: માં વીસું વર્ષ પુરાનો એકમાત્ર ડીલર ગીતાશ્રી સ્ટોર તરીકુટમાં છે ને, જસલે 10 વર્ષે વોરંટી ભાઈ સામાન ગેસ સાથે નેપાળકા સૌ ભંડા પુરાનો ચિરવેની કંપની ડોલ્ફિન કા 5 વર્ષે વોરંટી ભાઈ આકર્ષક મોડેલ કા કુર્સી ટેબલ એસપીએલ કા સૌ પ્લાસ્ટિક કા બાટા બાલ્ટીન લગાયત ભાડા શુભ મૂલ્યમાં ઉપલબ્ધ કરાવશે ને.
1: મેરી આ મહિની ગીતાશ્રી સ્ટોર એટલે ધાપા બાજેકો વર્ષોમ પુરાનો ફસલ હોય ને રે
0: ભાઈ? હો તો તે પુરાનો વિશ્વાસીલો ધાપા બાજેકો ગીતાશ્રી સ્ટોર જ્યાં ભાડા વ્યવસાય કરવાના લાગી ચાહીને સંપૂર્ણ સામગ્રીઓ કંપની કઈ મૂલ્યમાં પાઇ છે કે? અને અર્કો કુરા, પહેલા થાપા બાજેલે ચલાઉંદી આવેકો ત્યો પસલ અહિલે તો ઉનકૈ છોરાલે ચલાઉંદી આવેકો છે ને, ત્યો તો ડોલખાકો લાગી એકમાત્ર ડીલર હો કે? તેસો ગરે કસો હોલા?
2: હમરા સેવા તથા સુવિધાહરૂ તામા, પિત્તલ, જરેસ, સ્ટીલ, ફલામ, પ્લાસ્ટિક, ફાઇબર કા ઝોલાહરૂ, કાલો ડ્રમ, કડા, ડેક્ચી તથા માટા કા ભાંડાહરૂ કંપની કે મૂલ્યમાં પાઇન્છ.
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ. साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्. पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्. कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ. समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ.
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ. साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ.
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 0949421542. काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590. सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा.
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने.
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ.
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाणपत्र, सम्मान पत्र तयार गरिन्छ.
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने.
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने.
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने.
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने.
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने.
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने.
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ.
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्.
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा.
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 98442523 र 98024087666.
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ.
5: यो रेडियो सैलुङको समय सूचक हो.
6: यति बेला बिहानको 9 बजेको छ.

0: दस वर्ष पछि सायद यस्तो हुन सक्छ।
1: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी खाप्ने पालो छ।
2: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि तीन जग पानीले नुहाउने मौका पाउँदैछु।
0: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट एक बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
1: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ,
2: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
3: पानीको स्रोत संरक्षणको लागि रेडियो सैडुङ सामुदायिक एफएम 92.7 MHz अभियान।
4: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर।
5: मठ मन्दिर धाएर कसम खाए।
4: पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह चार बजे को समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाल दुखेको, गिया पनि सुन्ने छ. ए बुढी, मलाई धानकोमा लैजा भने.
5: अब के गर्छ धानीकोमा? नि धानीकोमा होइन, अब इन्दर डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन? नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
11: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
11: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि. हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: Sangi ehai sati sangi sai dong ye prem bagdai sa.
1: Bine patar jilu sap kota gau Saraswati ra devi hami silog bhanna lagi chau
2: Tika devi sap kota wanam tar Bhimeshwar Nagarpalika सात कोटा टोलो हाम्रो घर अब हामी दिदी बहिनीले उकायौं के चाहिँ उकाउँ त अब हामी हँ सिलो के भन्नु पर्यो
3: ए आमा तिमी त पापिनी रहिचे उदास महिना घर बालिए भोको पेट गरी फुको केसा गरी अर्कालाई सम्भिदिए ए बाबु तिमी त
2: हामी आगमा कहीँ
3: होली पातली सुन्दर छैन लाउने बिली आफ्ना जीवको सम्भार गरौँ आउँदैन जवान फेरि राति उठ्नै परो मकै पिन्नै परो तिन पाथिले रात गलो हात पानी

0: मेरो चाहिँ नाम चाहिँ दालकुमारी पाठक, घर चाहिँ भनौँ न पहिलाको घर चाहिँ सुनखानी गवातेरी, अनि अहिले हालको बसाइ चाहिँ यही बिच बजार, अनि यसो आज बुढाबुढी भयो भने यसो रमाइलो गरौँ भनेर यतातिर आएको हजुर।
1: नमस्कार, मेरो नाम पार्वती बस्नेत, पुरानो घर माटी हो, अहिले हालचाल यहाँ सरीकोट भिनापा छमा बस्छु।
2: नमस्कार, मेरो घर काउले बस्ने चाहिँ सरीकोट गोपिनी खड्का।
3: मेरो घर काउले भिनेका छ, सरीकोट बस्छु, मानकुमारी बस्नेत।

लेखा तो सेवली हो चटकई परी।

नवको पानी दुई चार वर्ष भयो के खबर नेताको आगो पानी।

Kani bane khani abo ami jani jauna ta hamro gharitira.

दुदाको तरियो रमाइलो गरी तिम्रै घरमा पुर्याउन केराको खम्

एकादशी भोलि व्रत बसी जाइछ माला उनेर धोबीले धोनी लाउन राम्रो हुने जाइछ माला उने रसिलो माया भयो उभि रसिलो कसको कुरा सुनेर फलामे झिर

0: म दुर्गा पाठक कालिम्चो गाउँपालिका वडा नम्बर 8 सुनखानी कालिनाथानबाट।
1: दुर्गा शिवकोटी हो वडा नम्बर 8 सुनखानी कालिनाको थान वडा नम्बर 8।
2: नमस्कार, मेरो नाम सीता शिवकोटी, कालिन्चोक गाउँपालिका वडा नम्बर 8।
3: नमस्कार, कालिन्चोक गाउँपालिका सुनखानी शान्ति नेपाली।
4: नमस्कार, सर्वप्रथम सर्वप्रथमलाई धन्यवाद छ। हामी वर्षे विषय अवसरमा चाहिँ हाम्रा बालापनका र गाएका बाख्रा हेराउने घाँस काट्ने यसो बालापनका र अर्का गीतहरू गाउन आउँछौ। मेरो नाम निर्मला थापल्या, कालिचोक गाउँपालिका सुनखानी कालिया खान माइती पोटी घर हाल सरियन बस्छु।
5: घटलाई

Gopi Koti La Sattai Kata.

0: Julio.
1: Sí, tú.
0: Luego de un instante abandonado.

0: Okay,
1: guys.

da da da da.

Dile Mona, so que va a caer.

Parni salai batai de la mano.

ಬಾಷೆ ಗೋಡ ಗಾಯ ಬಾರಿ ಕಾಲ.

0: Sato da vai como to y abrite de la idea no sabai ta.
1: नाम चाहिँ मेरो कृष्णबहादुर नेपाली हो. मेरो घर चाहिँ के भीमेश्वर नरपाली वडा 5 धरमभर टाइल घुम्ती भन्छन्. साधारण आलायो बने पसहरे यमुनारा धाइरहछु. छिरेदारी सेलमा यो आजकै दिनमा यमुनारा धाइरहछु. जा पैसा गर्न असारे गीत भन्न सैलु ए फेम आइरहछु. असेरु कैता सुनि बस है त सैलु ए फेम आइरहछु. खेताला ज्यानलाई यो भुटेका मकै यो मालिकलाई मनारे भक. जा पैसा गर्ने मिठाई खाउन् भनी यो मालिकलाई मनारे भक.

0: मेरो नाम पार्वती बस्नेत, म चरीकोट वार्ड नम्बर 6 मा बस्छु।
1: नमस्कार, मेरो नाम गोपिनी खड्का, भिना प्रसाद काउले, बस्न चाहिँ चरीकोट बस्छु। आज हामी असरी गीत गाउँ भनेर आएको।
2: नमस्कार, मेरो नाम चाहिँ डालकुमारी पाठक, होइन, अहिले चाहिँ यहाँ चरीकोट 3 मा बस्छु।
3: भिनापा 5 पुण्य प्रसाद स्वेदी, यहाँ दिदी बहिनीहरूले असारे गाउने भन्नुभयो अनि जाउँ भने साथीको लागि आएको म चाहिँ।

0: 혼자 자다 몸내려 올라
1: 내가 고토니 토니 모네 모네 바당산의 가미로 누다 고타리나 타람로 가래 바람산의 가미로

ज्यादा देख लो भाई।

महिला।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
5: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
4: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
5: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
6: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
7: अरे यही थियो त, कहाँ सरे छ आजकल?
8: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
7: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
8: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
8: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि,
10: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गयो नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त, माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
11: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगे ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर,
12: विस्तृत जानकारी का लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865646926 र गेलसाङ शेर्पा 9816830107।
13: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
14: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
15: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
16: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
13: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844688662 9844688662।
17: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
13: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
15: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
16: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
13: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
18: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
19: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
20: मेरो नाम झलक माया नर्की, मेरो घर वडा नम्बर 7 भदौरे कालिन्चोक गाउँपालिका।

Da usre sama kai dore hamra mae na tu

कर न तो को है राम मंदिर आय मा।

मेरो नाम निर्मला थापालिया कोटी मेलुङ गाउँपालिका अहिले हाल चरीकोट चरियाङमा बस्छु म. मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लागेर म सरी एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिनु होला. त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई. हजार मैले खाइलाई परेको फुरौला

0: मेरो नाम झलकमाया नर्के, मेरो घर वडा नम्बर 7 भदौरे कालिम्चोक गाउँपालिका।
1: मेरो नाम निर्मला थापा। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असार गीत गाउनु साह्रै रहर लागेर सैनिक एकजना दिदीको साथमा आएको छु म। सुन्नु होला कस्तो लाग्छ हजुरलाई।

Sanu

नमस्कार, मेरो नाम रामकेशरी चर्मकार हो। मैले चाहिँ असारे गीत सम्बन्धी, सहकारीको असारे गीत सम्बन्धी लेखेर ल्याएको छु, सुनाउन लागेको छु, सुनिदिनु होला। असारको महिना मलाई फुर्सद छैन, धानको खेती गर्ने हो, नगरी काम पुग्ने छैन खाना,

त्यति कुरा पनि सिमी बोडी छ नि हो शनिबारको हाटमा लान्छु बोडी साथमा दुई सय को बेच्नलाई सकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई फजुल खर्च घटाई आम्दानीलाई बढाई सकारीमा बचत छ बचतको नि ब्याज सेयरको नि बोनस सकारीले दिनेछ सकारी संस्था सदस्यमा बस्दा ऋण लिनलाई सजिलो सकारी हाम्रो गरौं सबले राम्रो ऋण लिनलाई सजिलो दोलखा जिल्ला सकारीको किल्ला नबनाऊ है धमिलो गरौं सबले सल्लाह अनि कुरा मिल्ला नबनाऊ है धमिलो सकारीमाथि विश्वास गरौं साथी पालन गरौं नियमको हाम्रै छ र छिमेक पुर्याउँ सबले विवेक पालन गरौं नियमको दुःखको नि साथी सुखको नि साथी सहकारी संस्था हो हाम्रो छ र छिमेक कुरा बुझौं एक एक सहकारी संस्था हो यो सजिलो संस्था ऋण नतिरी बस्दा आफैलाई हो घाटा होइन कस्तो नबुझेको जस्तो आफैलाई नै हो घाटा युवा पुस्ता जागौं नेतृत्वमा लागौं बढाऊ आफ्नो क्षमता युवा पुस्ता जागौं विदेश जान छाडौं देशमै खोजौं सुविधा ठूला ऋणीहरूले ऋण तिरौं हजुर आलटाल नगरौं दोलखा जिल्ला सकारीको किल्ला समृद्धिमा जोड गरौं हाम्रै हो बचत हाम्रै हो सेयर बढाउनलाई जोड गरौं चल्दैन संस्था ऋण नतिरी बस्दा

0: गर्दै अनुरोध फेरि तिर हेरी सम्बन्धलाई बढाऊ छन् गरिब दुखी पारौ तिनलाई सुखी सेवा सुविधा दिएर आए मुलक काममा लागौ ऋण जिम्मा अनुगमन गरेर सहकारी संस्था गरौ सबले रक्षा भन्दै बिदा नमस्कार।
1: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
2: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाण्डु काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
2: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
1: फार्म परिसरभित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
2: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने, सतर्क बनौ बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाउ।
1: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्तेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851065046।

0: शर्मा रूपमी बलाई बोला छ पनि ल मगा चले पहिलो दाई करकली गाबा नराई बस बाबा मगा चले पहिलो दाई अहिले को वर्ष नै मरिन भने
1: आज राम मैले गीतै भन्न आए।

পাখিরা পাখি তিমলাই দুর্গা দিনে।

कोई काला हो चन कोई टागोरा होने चार

Mà thầy đọc ba qua tim lấy vừa đưa vừa đưa.

मकौड़े आको दौड़े दौड़े मन को

ಮಾತ ನೋಡಿ ಜಾನು ಮಾತ ಮೋಟಿ ಕಾನೋ

ಬೇಕಾದ ಸಿ ಹೋಳಿ ಬಡತಾವ ಜೈ ಕೋಮಾ.

ছিল মায়ে ভয়ে বিরসিল কষ্ট।

तिमलाई पर्यो तिमलाई रे मे जे मे राम लागे।

जिंदगी को छैन।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातेमालो
4: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम

0: हाइड्रोपावर लिमिटेडले बागमती प्रदेशको दोलाखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर एक भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू भद्र भला आदमी लगायत प्रभावित परिवार जनसमुदाय स्वास्थ्य चौकी विद्यालय सरकारी कार्यालय संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर समय बिहान 11 बजेदेखि।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाईं गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: कोक स्टुडियो सीजन 9।

0: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 र 9510 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि ए सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
9: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पताल

0: जाऊ सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगर्टी, दोलखाद्वारा जनहितमा जारी सन्देश।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला मध्याह्नको 12 बजेको छ।

0: छ किनकि मैले एक हप्तापछि तीन जग पानीले नुहाउने मौका पाउँदैछु।
1: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट एक बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
2: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
0: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
3: पानीको स्रोत संरक्षणको लागि रेडियो सैडुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।
4: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल सरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: पनि हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
1: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577079।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।

0: sangi sangi e hai sati sangi sai lo e rim bardai sa
1: मेरो नाम देवी प्रसाद ओली मेरो ठेगाना बिगुचा लादु अब म धेरै त जान्दिन दुईटा तिनटा जति भन्छु म असारदेखि
2: सारामको दौधबेलो सिभन्न गिल्लागो भाताली कान्छीलाई फरिया किन्दा छरी सरी लाग्यो खेतालाई रोप्ने तिमीलाई छोपो छोपो कोदो रोप्ने बसेर अमिलो दाइलाई कठै बारी लैलाई कोदो रोप्ने बसेर यमराको ढोग भरि आउँछ ने महाराज लन्चन पाता कसेर दिदी बहिनी दुईले कपासे रुईले लान्च पाता कसेर हजुरलाई मैले त भात खाएँ तिउन के को निन्द्राको के भन्नु कसो भैमा रुमल खसो तिउन के को निन्द्राको आज त रातिलाई त सपनीमा म त स्वर्ग गई गएको कपासे रुईले दिदी पनि दुईले स्वर्ग म त गएको हिमालय चुले तिमीलाई पल पटे रोकाई सुक्यो सरलाङ्गै के भन्नु कलाई जाली रुमललाई रुकै सुको सरलङ पटुकी फाटो तिमीलाई धुजा धुजाउ मनाई फाटो भरलाङै के भन्नु कलाई कालो कपललाई मनाई फाटो भरलाङै

एक मनो पिनी खीर खीरे दाता बाटे गाटे अमिलो दाइला कठाई बरी लाई लाई बाटे गाटे चोरोट को खेली चारे जाना मिली बनाऊ रे तई कटे के वनो हुन्छ समझे यो मन रुन्छ बनाऊ रे तई कटे हाता को चुरा भए जुरा मुरा जाउला रे आसन लाउला रे नरी सावधान मैले भनिकन जाउला रे आसन लाउला रे बाई काठाको भर्याङ इन्चुल रे तरङ माउ मारे कबाछो रे जाई दाम्परो हजार चारी कोटीको बजार माउ मारे कबाछो रे सरिना कोटको तिमला रातो माटो थामाइ रे खड्को डोबाटो डाँटेको हो र सोदा हो र पर थामाइ रे खड्को डोबाटो अहिलेको वर्ष म मरेको भएको तै रे त्यो यो बाटो कर्कालाको

Que ganó la ribista o casa, gari, armina, vaya, dame de era. Por tu que fuco, jiwa, mero, su cama, ya, reda, la, y samanjera. Banana, mana, bala, mero, pana, ma, ya, reda, la, y samanjera. Se calo, cala, bada, lule, peta, ira, बहिनी राम पनि छैन बादा पेटै रे कालो दरजाले औसतीले नहवै दाङे दाजु हातै रे काट्यो करदाले कोरी रसलाई दुखी साक्यो मलाई हातै रे काट्यो करदाले आज न मैले जानी खाजा खाए

ఎక్కుమతి పొరాల కొత్త వాడాలి ఆయవు కొత్త.

नदेखेको पनि दुई चार महिना भयो, दुई चार महिना भयो, झुलिक्यो माया

पशुपति देवता भंगेरी लाई एउटा भंगेरी लाई एउटा गौथाली लाई।

परेरासालाई निरस माग्यो मलाई, निरस लाग्यो मलाई, झुलके उमाया

तेरा मेरे यो उजालो भायो यो उजालो भायो यो चाँदी को भायो।

जन्मे को ठाउँमा बसाई भयो मेरो कालो नाको सोझाले भाले बाख्ने।

I will go from there. So take this side.

Jesus.

ga daule gar banaye daule.

Te zian po tu ki mi ro, ko si ni sa ke ma te.

তোরি কপি না এগোই না বিনয়ে যাকে বাঁচে না চা তামাকো।

0: गोरु तारे एवढा गोरु माले एवढा गोरु गोजर
1: गोजर गोजर।

Hirana, hirana.

छोरी को तेला छुटन होनी बेला कलम सलाम मेरो छ।

ne palwana para ju paila se para de ma bhanne thina

सरोवरको चौरी गाईको लडीको चौता

0: कलेजो काटिला को सानु माया गर्ने भन्दा समय रे भो
1: भर गोरु धाइचु कस्ता दिन।

دیوانے وہ

Sapa como

0: Nagakotala
1: lai nagakomala.

0: सिमरो राम रो छूटनु नि
1: देला।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 0-49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारी

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: 10 वर्ष पछि सायद यस्तो हुन सक्छ।
2: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
3: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि 3 जग पानीले नुहाउने मौका पाउँदैछु।
1: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट 1 बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
2: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
3: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु

0: गरौ पानी बचाऊ जीवन बचाऊ।
1: पानीको स्रोत संरक्षणको लागि रेडियो सैडुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
5: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
3: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
7: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
3: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
7: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
3: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, गराउने,
7: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, आकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
3: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाई डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
7: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
7: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
9: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
10: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
11: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सानीमा जुम हाइड्रोपावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रोपावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर एक भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू भद्र भला आदमी लगायत प्रभावित परिवार जनसमुदाय स्वास्थ्य चौकी विद्यालय सरकारी कार्यालय संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर समय बिहान 11 बजेदेखि।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठी। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614095840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
0: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधु

0: पुरानो भवन सरी कोर्सादो बाटो चोकमा
1: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे त्यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
0: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: जल जंगल र जमीन यी हाम्रा प्राकृतिक सम्पदा मात्रै होइनन्, यी त जीवनका आधारभूत आवश्यकता पनि हुन्। त्यसैले हामी सबै मिलेर संरक्षण गरौं।
2: प्राकृतिक स्रोत संरक्षणको लागि रेडियो सैलूनको प्रयास।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठीक अगाडि।

0: थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9855-89-6770 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुक्क। दोलखा। अन्य जानकारी को लागि सम्पर्क नम्बर 9851066165 9851066165। गौरी शंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्था राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भाईने के गर्नी होला भने यसो व्यापार व्यवसाय गरौं भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार

0: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
0: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
0: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब टेलिभिजनको अम्मलबाट जोगाऊ
3: नेपाल सरकार

0: Oya, oya, kasto tatu kheko, giya pani sunya cha. Ye budi, malai nanu ko malai kya banya?
1: Aba kya ka dhami ko mani? Dhami ko malai na aba. Indra dental bees bazar malai nanu par kya tin lai?
0: Kya tan kya munta ni?
1: Kya kya hundai na? Na patya suna ta ya?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत हुने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने पुटी मेसिनबाट दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने

0: साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: एस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-9292।
2: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै थेरपीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र बढी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
5: गुणस्तरीय फलफूल, जडीबुटी र बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्य। काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा साथकै सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
6: बुर्लाकोटी प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्व लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने

कार्य समितिमा 49 जना महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम

अनुसार खुल्ला समावेशी तथा यसको क्षेत्रगत कोटाबाट गरी 99 जनामा 50 कोटी प्रमोद नेउपाने जगदीश खरेल गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी पराजुली नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यसै महिला एक सहित निर्वाचित हुने तीन सह महामन्त्रीमा पुरूष अर्फन शाह, रमेश वर्षा, यज्ञमणि नेपाने, सुलभ परेल, अशकुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी सामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत उम्मेद्वारी दिनुभएको छ। आसोपा केन्द्रीय अधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला समावेशी तथा सातै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 99 जनामा 50

कोटी प्रमोद नेउपा जगदीश खरेल गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिनुभयो। बुर्लाकोटी पराजुली नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित तीन सह महामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरो, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्य हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 99 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 जना महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 99 जनामा 50 कोटी प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी पराजुली नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री

नगरपालिका वडा एक दुई तीन र चारका हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष चार बुधे ज्ञापन पत्र बुझाए।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।

0: सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौं। हाम्रा सेवा तथा सुविधाहरू
1: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
1: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभव प्रशिक्षकबाट प्रशिक्षण गराइने, रत्न कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

0: होइन दाई, एका बिहानै यो आगनी कुटीमा बसेर के हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो
1: नि लाग्दैन पनि, बेसरी झमझमाउँछ। सुगर पनि त्यत्तिकै बढेको बढी छ, राम्रो उपचार गर्ने भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: के पनि होइन।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे त्यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494120। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

ठाउँमा अरू भए एक बचनमै मान्छे मरी।

हामीसँग गयो भने कसको मन रुन्छ र हामीसँग गयो भने कसको मन रुन्छ र त्यसै बाटो लागौ बाटो कसलाई थाहा हुन्छ र मोरी कसलाई थाहा हुन्छ र उत्तर र दक्षिण गर्छ गोडाङ्गोडो पूर्व दिशा गर्जोमे ढाकाको टोपी पानी पर्न हो कि पूर्व दिशा

0: अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सिलसिलामा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। सहकारीबाट ऋण लिएका सदस्यहरूलाई तोकिएको समयमै ऋण फिर्ता गर्न दोलखाको व्यवस्था नगरपालिकाको अनुरोध। दोलखाको जिर नगरपालिकामा चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 82,84,000 भन्दा बढ़ी राजस्व संकलन लगायतका स्थानीय प्रसंगसहित चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न मतदान शुरू जस्तो प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न मतदान शुरू भएको छ। महाधिवेशनको 6 औं दिन आज दोस्रो चरणमा मतदान पदाधिकारी छान्नको लागि मतदान शुरू भएको हो। पार्टी सभापतिमा यस अगाडि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै उपसभापतिमा पुरूषतर्फ डाक्टर स्वर्णिम वाग्ले निर्विरोध हुनुभएको छ। अहिले महिला उपसभापति महामन्त्री, दुई खुल्ला सह महामन्त्री र एक महिला सह महामन्त्री पदको लागि निर्वाचन भइरहेको राजसोपाले जनाएको छ। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीतिको अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र औषधको सर्वेहरूको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधिकका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा औषधको सर्वेहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। सरकारले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गर्न लागेको बताइएको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्यसहित यस वर्ष 2 वटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको समेत उहाँले बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजालसले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाण्डुमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानको लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उल्लेखीय रूपमा घटिरहेको भए पनि विभिन्न वाहना बनाएर नेपालमा मूल्य नघटाएको भन्नुहुँदै सरकारको आलोचना गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्नुहुँदै सांसद रिजालले यस्तो आलोचना गर्नुभएको हो। उहाँले इन्धनको मूल्य बढ़दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको बताउनु भएको छ। बढ़दो महँगीका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बनेको उहाँको भनाइ छ। उहाँले इन्धन महँगिँदा निर्माणका सामग्रीको लागत बढ़ेको, पूर्वाधार निर्माणको जिम्मा लिएका स्वयं व्यवसायी समस्यामा परेको तथा हजारौं श्रमिकले रोजगारी गुमाउनु परेको भन्दै तत्काल इन्धनको मूल्य घटाइ नागरिकलाई सहज रूपमा जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। दोलखाको जिरी नगरपालिकाका महिलाहरू परम्परागत पञ्चे बाजा बजाएर आमदानी गर्न थाल्नु भएको छ। आधुनिक बाजाको बढ़दो प्रभावका कारण लोप हुने अवस्थामा पुगेको पञ्चे बाजा संरक्षणसँगै जिरी नगरपालिकाका महिलाहरूले आमदानी पनि गरिरहनु भएको हो। विवाह, व्रतबन्ध, सुभाष सायद लगायतका कार्यमा पुनः पञ्चे बाजा बजाउने रुझाउनेको संख्या बढेपछि महिलाहरूले सामूहिक समूह नै बनाएर व्यावसायिक रूपमा अगाडि बढ़ाइएको पाइएको छ। यसै सन्दर्भमा हामीले पंक्षी बाजा बजाउँदै आउनुभएका केही महिलाहरूलाई पंक्षी बाजा बजाउनको लागि कतिको माग हुने गरेको छ भनेर सोधेका छौं।
1: मेरो नाम चाहिँ रश्मिला राई जिरेल हो। त्यो हाम्रो दोस्रो चरणको तालिम हो। हाम्रो 15 दिनको पहिलो सेसनको हाम्रो नौमती पञ्ची बाजाको ट्रेनिङ लिएर पनि हामीले के ठाउँमा नगरपालिका भरि चाहिँ हामीले गर्यौँ होइन त। अहिलेको यो 10 दिने ट्रेनिङले चाहिँ हामीलाई एकदम उत्साह बढाएको छ कि यसले चाहिँ हामी के गर्न सक्छौ भन्ने चाहिँ मलाई चाहिँ आश छ।
2: मेरो सन्जुमा जिरेल। यसलाई चाहिँ हामीले निरन्तरता नै दिने भन्ने कुरा छ होइन। अब सकेसम्म चाहिँ हामीलाई जो जतिले चाहिँ अब आमन्त्रण गर्छ हामी उहाँहरूलाई चाहिँ हामीले निराश गर्ने छैनौँ पक्कै पनि। हामीले जे जति हामीले सिकेका छौँ, हामीले पहिलो सेसनमा हामीले 15 दिनको ट्रेनिङ गऱ्यौँ, त्यसमा पनि हामीले हल्का फुल्का अब यो नगरपालिकाले गरेका कार्यक्रमहरूमा चाहिँ हामी समावेश हुन पाएका थियौँ। हामीले यो पञ्चे बाजा चाहिँ हामीले प्रस्तुत गर्न पाएका थियौँ। उहाँहरूले जति हामीलाई निमन्त्रणा गर्नुहुन्छ रमाइलोसँग चाहिँ हामीले यो पञ्चे बाजा प्रस्तुत गरेर चाहिँ देखाउन पाऊँ भन्ने चाहिँ अपेक्षा राखेका छौँ।
0: सूर्यकुमारी जिरेल। यसो भोजकाजमा कतै अब निम्त गर्दाखेरि गएर बजाइदिने अब स्थानीय प्रसंगहरू। दोलखाको जिरी नगरपालिकामा चालु आर्थिक वर्ष 11 महिनाको अवधिमा 82,84,497 रूपियाँ राजस्व संकलन भएको छ। जिल्लाको जिरी नगरपालिकामा चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्म 11 महिनाको अवधिमा 82,84,497 रूपियाँ आन्तरिक राजस्व संकलन भएको जिरी नगरपालिकाको उपप्रमुख कृष्णमाया बुढा थोकीले जानकारी दिनुभयो। उहाँको अनुसार नगरपालिकाले आन्तरिक राजस्वतर्फ 1,27,05,000 आमदानी हुने अनुमान गरिएकोमा अनुमान भन्दा कम आन्तरिक राजस्व संकलन भएको हो। दोलखाको भीमेश्वर नगरपालिकाले सहकारीबाट ऋण लिएका संस्थाका सदस्यहरूलाई ऋण फिर्ता गर्न अनुरोध गरेको छ। नगरपालिकामा सहकारी संस्थाबाट सदस्यको बचत रकम नै कब्जाको रूपमा प्रवाह हुने र ऋणे सदस्यले समयमा नै आफूले भुक्तानी गर्नुपर्ने सामो तथा ब्याज विभिन्न वाहनामा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरूको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै नगरपालिकाले ऋणे सदस्यहरूलाई ऋण फिर्ता गर्न अनुरोध गरेको हो। सहकारी संस्थाबाट ऋण लिएको ऋणीहरूले तोकिएको समयभित्र ऋणको सामा र ब्याज चुक्ता नगर्दा केही संस्थाहरूमा तरलताको समस्या भई सदस्यको बचत फिर्ता गर्न समस्या भएको हुँदा ऋणी सदस्यले समयमा नै ऋण भुक्तान गर्न नगरपालिकाले अनुरोध गरेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सूचनालाई अटेर गरिए समयमा ऋण नतिर्ने सदस्यहरूलाई स्थानीय सरकारबाट उपलब्ध हुने सेवा सुविधाबाट समेत वञ्चित गरिने नगरपालिकाले चेतावनी दिएको छ। दोलखामा आज लागू औषध दुरूपयोग तथा अवैध औषध प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जिल्लामा यो दिवस मनाइएको हो। जिल्ला प्रशासन कार्यालय दोलखाको आयोजना र जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर 18 गुल्मा हेडक्वार्टर दोलखाको सहकार्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, निजामती कर्मचारीहरू, प्रहरी कर्मचारी, विभिन्न विद्यालयका संघ संस्थाका प्रतिनिधि लगायतको सहभागितामा साधुबाटो चोकदेखि प्रभात फेरी कार्यक्रम शुरू भई चोरीकोट बजार परिक्रम पश्चात जिल्ला प्रशासन कार्यालयको प्रांगणमा पुगे कोण सभामा परिणत भएको थियो। लागू औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने नारासहित लागू औषध दुरूपयोग एवं औषध प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस दोलखामा पनि सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको थियो। राष्ट्रको महासंघले 7 डिसेम्बर 1989 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउँदै आएको छ। रामेछापको खाँडादेवी गाउँपालिकाका प्राविधिक कर्मचारीहरूमाथि स्थानीय केही व्यक्तिले हातपात गरेपछि गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिक कर्मचारीले संयुक्त रूपमा राजीनामा पेश गरेर काम ठप्प पारेका छन्। गाउँपालिका वडा नम्बर 5 खानेपानीको लागि विनियोजन 1,00,000 बजेटबाट खानेपानी लाइन खन्ने र पूर्ण कामको लागि प्राविधिक एस्टिमेट भएको थियो। एस्टिमेट अनुसारको काम नभएपछि प्राविधिक कर्मचारीले जति काम भयो त्यति मात्रको मूल्याङ्कन गरी काम अनुसारको रकम मात्र भुक्तानी गर्ने भनेपछि सोही विषयलाई लिएर खाँडादेवी गाउँपालिका वडा नम्बर 5 का प्रेम तमाङले सब इन्जिनियर हरिमानन्दहरूलाई हातपात गर्नु भएको थियो। सोही विषयलाई लिएर गाउँपालिकाका सबै प्राविधिक कर्मचारीले सुरक्षाको प्रत्याभूति र दोषी उपर कानूनी कार्यवाही नभएसम्म काममा नफर्कने जनाउँदै सामूहिक राजीनामा प्रमुख प्रशासकीय अधिकारी समक्ष बुझाएको खाँडादेवी गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुङ्गेलले जानकारी दिनुभयो। प्राविधिक मूल्याङ्कन गरी त्यही अनुसार रकम भुक्तानी गर्ने भन्दा तमाङले पूरै रकम नदिए तलाई मार्छु भन्दै कर्मचारीमाथि गाली गलोज गर्ने, हातपात गर्ने र ज्यान लिनेसम्मको धम्की दिएकाले यस्तो अवस्थामा कर्मचारीले फिल्डमा गएर काम गर्न सक्ने अवस्था नभएपछि बाध्य भएर राजीनामा दिनुपरेको उहाँले बताउनुभयो। प्राविधिक कर्मचारीमाथि हातपात गर्ने तमाङलाई इलाका प्रहरी कार्यालयले हिजै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। सोलुखुम्बुको सगरमाथा प्रदूषण नियन्त्रण समितिले सन् 2026 को वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा क्षेत्रबाट 90,000 किलोग्राम भन्दा बढ़ी फोहोर संकलन गरी व्यवस्थापन गरेको जनाएको छ। समितिका अनुसार अत्याधिक आरोहीको चाप, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच सञ्चालन गरिएको सरसफाई अभियान अन्तर्गत सगरमाथा आदर्श शिविरबाट मात्रै 80,570 किलोग्राम फोहोर संकलन गरिएको हो। संकलित फोहोरमा पुनः प्रयोग गर्न सकिने सामग्री, भन्सार जन्य फोहोर तथा अन्य मिश्रित फोहोर समावेश रहेको बताइएको छ। अवश्य यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
4: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
5: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
4: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
4: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
6: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
4: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
6: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
5: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
7: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
8: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
7: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
8: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सानो बाटो चोकमा।
0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
9: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
9: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842142। भीमेश्वर स्टिल फर्निचर, सिम पनि जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
10: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो?
9: होइन साइना दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
10: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
9: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
10: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
11: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
9: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 र 9510 89 6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
12: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
13: हाम्रा सेवाहरू
9: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
13: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
12: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
13: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
9: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
13: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
9: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्था राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा अस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखा द्वारा जनहितमा जारी सन्देश।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पाडे पनि किन दुखेको पक्छौ हँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा

0: पत्ता लाग्ला जस्तो छैन।
1: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
0: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
2: पानीको स्रोत संरक्षणको लागि रेडियो सैडुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कतिको खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
6: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन, नपत्या सुन त यहाँ।
2: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
5: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
11: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल

0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
0: सम्पर्क फोन नम्बर 9851054160, 9844655570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो
1: नि रामा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गर्ने।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
8: हेलो

না ফুলা ফুলছা না কপিরালা এটা।

ಇಂದ್ರತವಾನಿ ಮಾತ ಸಮಜೋನೆ ಮನೆಯಲ್ಲ.

ಜಖನಿ ಕಬ್ಬಯ್ಯ ಬಾಯ ಕಸವಲಾ.

Halame sangu lau kala da kora.

Ivana, Ivana.

बादल को मैना कैसा खानू खारा।

Bagnat da eu tari tava eu que dai le eu fotele babeco.

सुनिलाई पनि हो पवित्र हुने त।

ফুলফুল লারি আবাদি নগরে রে হুদাই না রে সাহারে কাতিকে বড়ি।

lage narar ghate tilari ko narar nalai re manago nani namo

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
5: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
5: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रामक संक्रमण गर्ने
2: फार्म परिसरभित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने पन्छी तथा पन्छी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने
5: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने अकस्मतै धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने सतर्क बनौ बर्डफ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ
2: प्रकाश थापा पशु स्वास्थ्य प्राविधिक पशु सेवा कार्यालय चरीकोट दोलाखा के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
5: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
2: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो निम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

लौ परमेश्वरी यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
1: सानीमा जुम हाइड्रो पावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रो पावर लिमिटेडले बागमती प्रदेशको दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 1 भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति, समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू, भद्र भला आदमी लगायत प्रभावित परिवार, जनसमुदाय, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय, संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार। कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण, लामा बगर। समय बिहान 11 बजेदेखि।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नुपर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता

0: गर्नुभएको थियो। उहाँहरूबीच पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको बताइएको छ। नेकपाका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौ, सहकार्य पार्लियामेन्टी संघर्षमा सड़क संघर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्याउन सकिन्छ उहाँले भन्नुभयो। पार्लियामेन्टमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ, त्यसकारण दोस्रो हामीले भनेका छौं सहकार्य वामपन्थीहरूसँग आफूहरूमाथि हुने गरेको आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिँदै दाहालले कार्यगत एकतालाई बोल्ड भएर अगाडि बढ़न आग्रह गर्नुभएको छ। आफूहरू घण्टी बजाउने बिच्छु नभएको टिप्पणी गर्नुहुँदै उहाँले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सक्ने बताउनु भएको हो। हामी जस्तो सुकै क्रमभंग गर्न तयार भएका मान्छे हौ, क्रमभंग गर्दै आएका हौ, महाधिवेशनमा अर्को क्रमभंग गरिनेछ, तपाईहरू बोल्डली अगाडि आउनुहोस् उहाँले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचना अनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम साँझ 6:30 बजे महाधिवेशन स्थलको हलमा आयोजना गरिनेछ। आयोजकले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ। रासोपाका एक नेताले बताए अनुसार केन्द्रीय सदस्यमा पराजित अधिकांश नेता महाधिवेशन स्थलमा हुनुहुन्न, उहाँहरूको समर्थक र प्रस्तावक पनि सँगै निस्किनु भएको छ। मतदान स्थलमा 400-500 मानिस देखिन्छन्, त्यसैले 1500 भन्दा बढ़ी मतदान हुने सम्भावना कम रहेको उहाँको भनाइ छ। केन्द्रीय सदस्यको मतदानमा 2,959 मत खसेको थियो। पदाधिकारीहरूमा उपसभापतिको लागि सोभिता गौतम र तोसीमा कार्की मैदानमा हुनुहुन्छ। महामन्त्रीमा विपिन आचार्य, मनिष शाह, रंजू दर्शना, गणेश कार्की र सागर ढकल मैदानमा हुनुहुन्छ। सह महामन्त्रीमा पुरूषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह, रमेश प्रसाई, एके मणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरू, हरि ढकाल, हिमेश पन्त रहनु भएको छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्माले उम्मेद्वारी दिनु भएको छ। आज मन्त्री परिषदको बैठक बसेको छ। सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो। स्रोतका अनुसार बैठकले एउटा मात्रै निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। यसअघि मन्त्री परिषद बैठक लगतै निर्णयहरू सुनाउने गरिएको थियो। रासोपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितनमा हुनुहुन्छ, सोही कारण आजको मन्त्री परिषद बैठकको तस्विर समेत सार्वजनिक नगरिएको स्रोतले जनाएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले बंगलादेश र पाकिस्तान मोडलको लोकतन्त्रको अभ्यास गर्न खोजेको

0: पनि गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले पार्टीको उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाउनु भएको हो। मयंकका लागि जहिले पनि उपलब्ध हुन सक्ने मान्छेलाई सरकार विरूद्धको आवाज बन्द गर्न पक्राउ गरेको उहाँले दावी गर्नुभएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले प्रतिनिधि सभाको बैठक पटक पटक सारेको प्रति असन्तुष्टि जनाउनु भएको छ। सत्तारूढ दल रासुपाको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक दुई पटक विशेष कारण देखाउँदै सारेपछि हर्काले असन्तुष्ट जनाउनु भएको हो। उहाँले सदन स्थगित भएपछि देश ठूलो हुन्छ कि पार्टी भन्दै प्रश्न गर्नुभएको छ। उहाँले भन्नुभएको छ, रासुपाको अधिवेशनमा पदाधिकारीको चुनाव हुन नसकेका कारण हिजो बस्ने भनेको बैठक आज बस्ने भनिएकोमा आज पनि अधिवेशन टुंगो नलागेका कारण सारिएको छ। यसको विरोध गर्दछौ हामी, उहाँले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा पारित संघीय संरचना खारेजीको संकेत गर्ने दस्तावेज गम्भीर प्रश्नको घेरामा परेको छ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुधन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै रासुपाको नीति र नेतृत्वमाथि प्रश्न उठाउनु भएको हो। निर्वाचन प्रचारका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शक्तिशाली प्रदेश बनाइने प्रतिबद्धता गर्नुभएको थियो। नेता किरातीका अनुसार यही प्रतिबद्धताका आधारमा मधेसका मतदाताले रासुपालाई व्यापक समर्थन गरेको बताउनु भएको छ। चितवन महाधिवेशनमा सभापति रवि लामिछानेद्वारा प्रस्तुत दस्तावेजमा प्रदेशको पुनर्संरचना गर्ने कुरा उल्लेख गरिएको छ। अर्कोतर्फ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत दस्तावेजमा प्रदेश सभाको खारेजी गर्ने प्रस्ताव समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम प्रति असन्तुष्ट जनाउँदै उम्मेद्वार पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गर्नुभएको छ। बास्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा आफूले 913 मत प्राप्त गरेको र महिलातर्फ शीर्ष दुई तथा खुलातर्फ शीर्ष पाँच भित्र पर्ने मत प्राप्त गरे पनि अन्तिम नतिजामा आफूलाई निर्वाचित नगरिएको दावी गर्नुभएको हो। उहाँले निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा आफूभन्दा कम मत प्राप्त गरेका उम्मेद्वार निर्वाचित भएको आरोप लगाउँदै विधि प्रक्रिया र स्थापित मापदण्ड विपरीत आफूलाई बाहिर राखिएको बताउनु भएको हो। दोलखाको जिरी नगरपालिकाका केही महिलाले परम्परागत पञ्चेबाजा बजाएर आमदानी गर्न थालो भएको छ। आधुनिक बाजाको बढ़दो प्रभावका कारण लोप हुने अवस्थामा पुगेको पञ्चेबाजा संरक्षणसँगै जिरी नगरपालिकाका केही महिलाले आमदानी पनि गरिरहनु भएको हो। यसै सन्दर्भमा हामीले पञ्चेबाजा बजाउँदै आउनुभएका केही महिलालाई पञ्चेबाजा बजाउनको लागि कतिको माग हुने गरेको छ भनेर सोधेका छौं।
1: मेरो नाम चाहिँ रश्मिला राई जिरेल हो। चाहिँ हाम्रो दोस्रो चरणको तालिम हो। हाम्रो 15 दिनको पहिलो सेसनको हाम्रो नौमती पञ्चेबाजाको ट्रेनिङ लिएर पनि हामीले केही ठाउँमा नगरपालिका भरि चाहिँ हामीले गर्यौँ होइन त। अहिलेको यो 10 दिने ट्रेनिङले चाहिँ हामीलाई एकदम उत्साह बढाएको छ कि, यसले चाहिँ हामी के गर्न सक्छौँ भन्ने चाहिँ मलाई चाहिँ आशा छ।
2: मेरो सन्जुमा जिरेल, यसलाई चाहिँ हामीले निरन्तरता नै दिने भन्ने कुरा छ होइन। अब सकेसम्म चाहिँ हामीलाई जो जतिले चाहिँ अब आमन्त्रण गर्छ हामी उहाँहरूलाई चाहिँ हामीले निराश चाहिँ गर्ने छैनौँ पक्कै पनि। हामीले जे जति हामीले सिकेका छौँ, हामीले पहिलो सेसनमा हामीले 15 दिनको ट्रेनिङ गर्यौँ, त्यसमा पनि हामीले हल्का फुल्का अब यो नगरपालिकाले गरेका कार्यक्रमहरूमा चाहिँ हामी समावेश हुन पाएका थियौँ। हामीले यो पञ्चेबाजा चाहिँ हामीले प्रस्तुत गर्न पाएका थियौँ। उहाँहरूले जति हामीलाई निमन्त्रणा गर्नुहुन्छ रमाइलोसँग चाहिँ हामीले यो पञ्चेबाजा प्रस्तुत गरेर चाहिँ देखाउन पाऊँ भन्ने चाहिँ अपेक्षा राखेका छौँ।
3: सूर्यकुमारी जिरेल, यसो भोजकाजमा कतै अब निम्त गर्दाखेरि गएर बजाइदिने

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: सर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
4: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
5: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
4: किन थाहा नहुनु नि साइला दाई चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
5: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
6: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 र 9510 89 670 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
2: यदि त्यसो हो भने दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
4: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेसमोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो निम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865 59 96 94 र 9816 5049 63
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
4: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। जरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
7: अरे यही थियो त, कहाँ सरे आजकल
4: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
7: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
4: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरी नगरपालिकामा चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 82,84,497 रूपियाँ आन्तरिक राशि संकलन भएको छ। जिल्लाको जिरी नगरपालिकामा चालू आर्थिक वर्षको गत जेठसम्म 11 महिनाको अवधिमा 82,84,497 रूपियाँ आन्तरिक राशि संकलन भएको जिरी नगरपालिकाको उपप्रमुख कृष्ण माया बुढा थुकीले जानकारी दिनुभयो। अनुसार पालिकाले आन्तरिक राजस्व 1,27,05,000 आमदानी हुने अनुमान गरिएकोमा अनुमान भन्दा कम आन्तरिक राजस्व संकलन भएको बताउनुभयो। दोलखाको भेमेश्वर नगरपालिकाले सहकारीबाट ऋण लिएका संस्थाका ऋणी सदस्यहरूलाई ऋण फिर्ता गर्न अनुरोध गरेको छ। नगरपालिकामा सहकारी संस्थाबाट सदस्यको बचत रकम नै कर्जको रूपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा नै आफूले भुक्तानी गर्नुपर्ने सामा तथा ब्याज विभिन्न बहानामा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरूको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले ऋणी सदस्यहरूलाई ऋण फिर्ता गर्न अनुरोध गरेको हो। सहकारी संस्थाबाट ऋण लिएका ऋणीहरूले तोकिएको समयभित्रै ऋणको सावा र ब्याज चुक्ता नगर्दा केही संस्थाहरूमा तरलताको समस्या भई समस्याको सदस्यहरूको बचत फिर्ता गर्न समस्या भएको हुँदा ऋणी सदस्यले समयमा नै ऋण भुक्तान गर्न नगरपालिकाले अनुरोध गरेको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। दोलखामा लागू औषध दुरूपयोग तथा अवैध ओसार प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरिएको छ। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जिल्लामा यो दिवस मनाइएको हो। जिल्ला प्रशासन कार्यालय दोलखाको आयोजना र जिल्ला प्रहरी कार्यालय दोलखा सशस्त्र प्रहरी बल नेपाल 18 नम्बर गोलमा हेडक्वार्टर दोलखाको सहकारीमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, निजामती कर्मचारी प्रहरी कर्मचारी, विभिन्न विद्यालय तथा संघ संस्थाका प्रतिनिधि लगायतको सहभागितामा सादो बाटो चोकदेखि प्रभात फेरी कार्यक्रम शुरू भई चरीकोट बजार परिक्रमा प्रसाद जिल्ला प्रशासन कार्यालयको प्रांगणमा पुगे कुण सभामा परिणत भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। रामेछापको खाँडादेवी गाउँपालिकाका प्राविधिक कर्मचारीहरूमाथि स्थानीय केही व्यक्तिले हातपात गरेपछि सो गाउँपालिकामा कार्यरत सम्पूर्ण प्राविधिकले संयुक्त रूपमा राजीनामा पेश गरेर काम ठप्प पारेका छन्। गाउँपालिका वडा नम्बर 5 खानेपानीको लागि विनियोजित 1,00,000 रूपियाँबाट खानेपानी लाइन खन्ने र पुर्ने कामको लागि प्राविधिक इस्टमेट भएको थियो। इस्टमेट अनुसारको काम नभएपछि प्राविधिक कर्मचारीले जति काम भयो त्यति मात्रैको मूल्याङ्कन गरी काम अनुसारको रकम मात्र भुक्तानी गर्ने भनेपछि सोही विषयलाई लिएर खाँडादेवी गाउँपालिका वडा नम्बर 5 प्रेम तमाङले सब इन्जिनियर हरि मानन्धरलाई हातपात गर्नुभएको थियो। विषयलाई लिएर गाउँपालिकाका सबै प्राविधिक कर्मचारीले सुरक्षाको प्रत्याभूति र दोषी उप कानूनी कार्यवाही नभएसम्म काममा नफर्कने जनाउँदै सामूहिक राजीनामा प्रमुख प्रशासकीय अधिकृत समक्ष बुझाएको खाँडादेवी गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुङ्गेलले जानकारी दिनुभयो। नेपालमा दिगो विकास जलवायु अनुकूलन तथा नवीकरण प्रविधिको प्रयोगलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी असार 15 र 16 गते काठमाडौँको विश्वविद्यालय धोरीखेलमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ। ग्लोबल फ्यूचर एलायन्स, मेरील्याण्ड विश्वविद्यालय, अमेरिका संस्कृति कृषि तथा अनुसन्धान केन्द्र, धोरीखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा हुने सम्मेलनबारे जानकारी दिन नेपाल टेक्नोलोजी इनोभेशन सेन्टरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ। सम्मेलन अघि असार 14 गते नवबुद्ध नगरपालिका 4 स्थित जनक माध्यमिक विद्यालयमा विद्यालयबाट निस्कने फोहोर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने अत्याधुनिक प्रणाली उद्घाटन तथा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। सोलुखुम्बुका खुम्बु सगरमाथा प्रदूषण नियन्त्रण समितिले सन् 2026 को वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा क्षेत्रबाट 90,000 किलोग्राम भन्दा बढ़ी फोहोर संकलन गरी व्यवस्थापन गरेको जनाएको छ। समितिका अनुसार अत्याधिक आरोहीको चाप, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच सञ्चालन गरिएको सरसफाई अभियान अन्तर्गत सगरमाथा आधार शिविरबाट मात्रै 80,000 किलोग्राम फोहोर संकलन गरिएको हो।

0: सन्देश मेरो छ कदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: अब समाचार बाँकी समाचारहरू आज दिउँसो 1 बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्नुहुँदै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको हो। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक भोलि शनिबार बिहान 11 बजेको लागि तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दो माया पौडेलले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी यही असार 9 गते विशेष अदालत काठमाण्डुमा उपस्थित गराएको थियो। स्याङ्जाको वालिङ नगरपालिका 7 लक्ष्मी डाँडा स्थित मिडी चापाकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 18 जना घाइते हुनु भएको छ। आज बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए 79005 नम्बरको जीप चालकले नियन्त्रण गुमाउँदा सड़क छेउमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। जीपमा चालकसहित 18 जना सवार हुनुहुन्थ्यो। दुर्घटनामा परि घाइते भएका वालिङ नगरपालिका 7 का 25 वर्षीय राजेन्द्र वीरकट्टाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाबाट बढ़दो सैन्य खतरा सामना गर्दै दक्षिण कोरियाले ठूलो स्तरको ड्रोन तथा काउन्टर ड्रोन क्षमता विस्तार गर्ने घोषणा गरेको छ। योजना अनुसार करिब 5 लाख ड्रोन योद्धालाई तालिम दिएको र अग्रपंक्तिका सैनिक युनिटहरूमा हजारौं ड्रोन प्रणालीहरू वितरण गरिनेछ। दक्षिण कोरियाली रक्षा मन्त्रालयले आज सार्वजनिक गरेको योजना अनुसार सन् 29 सम्ममा करिब 1,10,000 ड्रोन उत्पादन गर्ने लक्ष्य राखिएको छ, जसलाई सैन्य नौसेना वायुसेना र मरिनमा प्रयोग गरिनेछ। लक्ष्य अनुसार ड्रोनलाई अब विशेष इकाईको उपकरणमा मात्र नभई सामान्य सैनिकको दैनिकी युद्ध सामग्री बनाइनेछ। ड्रोन अब सीमित इकाईको उपकरण होइन, सबै सैनिकको साझा युद्ध उपकरण बन्नुपर्छ भन्दै यसलाई दोस्रो व्यक्तिगत हतियार सरह प्रयोग गरिने रक्षा मन्त्री आह्वान ग्रुबर ब्याकले बताउनुभयो। उहाँका अनुसार सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अब सबै प्रणाली चिनिया पार्टर्स बिना पूर्ण रूपमा घरेलु उत्पादनमा आधारित हुनेछ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सह संयोजक माधव कुमार नेपालको भेट। नेकपा एमालेसँग तत्काल सहकारी गरिने संयोजक दाहालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आजै साँझ सम्पन्न गर्ने तयारी। मत परिणामप्रति असहमत केन्द्रीय सदस्यको उम्मेद्वार पूजा बास्तोलाको सर्वोच्च अदालत जाने घोषणा। र उत्तर कोरियाबाट सैन्य खतरा सामना गर्न ठूलो संख्यामा ड्रोन क्षमता विस्तार गर्दै दक्षिण कोरिया। हवस् त, सैलुङ समाचारबाट म तारादेवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 98 54 045 973, 98 51 34 33 99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
6: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
7: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हातखुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ, राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
6: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि, हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
8: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हातखुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 57 93 24 र 98 45 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
9: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
9: ल दिदी पनि त्यही भालुखोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरप डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
10: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
11: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
9: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
11: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
9: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
11: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
0: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
9: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
13: नमस्कार, म घनश्याम ओली, दिगो गाउँपालिका वडा नम्बर 4, ज्योतिष केदार। म चाहिँ असारे ठाडो गीत भन्दैछु। सिरुलाई पातेलाई खुकुरी मेरो मेरो

उकाली जादा पानी तीर्ख लाग्यो खाउन काग्रो चिरेर के गर्नु त।

Siramalau ni sirba tulo tiko.

मेरो बालापनलाई आजै भेट्ने रहेछ हे।

पारियो भने तिमलाई काचो पातो झन पाए

तिम्रो त भन्ने म त छँदैछु नि।

হাজুরি মলাইকে শীতালু ভয়।

ये बेला समलाई गरे बार छैन

না বলে পনে লাইমো সুকাজনে

ভুলে কো জস্তু লালে জোবানে ছাইনা।

क्यों मेट्नु पर्छ है छिटो गर्नु मेट्नु पर्छ आज आकाशमा लायो आकाशमा हिँड्नेलाई गडुड पङ्खे भई भई

0: ओरी छौक जो माने हो मेलो मेलो मेलो सुबह छोटो आल्ला छोटो आल्ला कृष्णा बाउसे और बाउसे सुजाता बिउले
1: बरैला ओने लाए पे पलैला ओने दारी मा चाले पोने म आलु काटी तामा अरे रामारा मारे मसाले पोने म नगी दगाउँछन् न त बाचा बचन दिनै गयो सुने म आलु काटी तामा अरे रामारा मारिनै गयो सुने म कालिनै चोको तिमलाई डाँडै डाँडा परे भएको खाने रे बस

তার কোনি ধালমা লাইবালা কো কালমা মা বানারা

सबै र बाख्रालाई ओ कारी लागे खोइ खोइ हाम्रो लस्करे अलिकति तामा हरे रामा रामा खोइ खोइ हाम्रो लस्करे।

흘리려 버릴 벌써 썰을 버릴 루마를 막아내.

ठक वर आको लर तोरा लौके माया बने

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
1: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
2: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगर्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसके।

0: मलाई छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
2: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
2: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको

0: भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

birsani chaina

लड़का लड़का दिन तो थोड़ी ये तो फर्क।

0: गर्दिन सुरु मात्रै गर्नु तपाई
1: लरी लरी भन् बिर्साउँ कसो गरे

0: دي
1: ولا
0: فيري يا سايكو.

লাগে না লাগে না

Naga ko malalai, Naga ko chalai.

Ukaleka mula pua kaleka sana. Hello.

der die

0: नमस्कार म रामप्यारी विश्वकर्मा सैलुङ आठ
1: नमस्कार मेरो नाम चाहिँ शान्ता बिका अनि घर चाहिँ सैलुङ आठ असारामासको बारी राम्रो गाछको मस्काइ ल्याउने ल काबासेरै त दिदे बने त मस्काइ ल्याउने ल बोलाउँदा पनि नाच बोले रामसाली दाना बालाई मेरा पाना भइसवे त पा

Toricotela do capa cabela rota vane caterão. Supari.

Guru Maya Kati Gara Maya Le Rai Dore Vaye Bo Nepali.

ごま

मसारन पार्छु फुल्ले पूजा गर्छु पाँचै पान नव भीमेश्वर त्यो कविता गर्छ प्रार्थना गर्छु ईश्वर टुकी फुँदै भन्छु रुँदै रुँदै प्रार्थना गर्छु ईश्वर अठार साल छैन निको चलाएको विधि देशमा साथी।

जवान धेरै ना सही भए एक देसाई ना बिसैमा पटुकी फंक्शन घरमा बस्ने रुन्छन् एक देसाई ना बिसैमा आकाशभरि नवै लागे तारा जुन चाहिँ लागे माझैमा मतिर हेर्दा ताराले गर्दा जुन चाहिँ लागे माझैमा विश्वभरि रक्षा गरी देऊ बत्ती बाल्छौ साँझैमा हरि हरि।

चाना हरे राम रामलाई लय पानी चाहे चिरुवाई हातमा लिउकी लय माथामा लाउकी बाबरी भन्नी बिरुवा साथी तर आँसु बढेर र बाबरी भन्नी बिरुवाई बारेलाई पटुकी मेरो माइलाई सिराने कर्कलुगा सानो मेरो बाबालाई आमालाई सिरानो आज आज भन्दै भोलि भोलि भन्दै

Si tu l'hai fatta, l'hai cucurimera.

Mumanchu veri radagisna yeri mun kata

0: 어야, 어야, 것도 나도 했고, 니 아빠니 좋냐사. 예, 우리, 뭐라 나는 거만 말자, 언냐.
1: 아빠, 걔가 남이 거만이? 남이 거만 어이나, 아빠. 인도 디지털 빚바다만 어이나, 아빠, 걔 띵라이.
0: 어, 걔가 이렇게 문다니.
1: 야, 걔 문다니. 너 밭에 수나다, 야.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
2: मेरो निर्मा राउत हो, मेरो त देवकी श्राकुटी हो।

ਸਤੇ ਲਾਰਿਓ ਹਾਈ ਬਦਨ ਦਾ ਜੋ

当来车。

Jemand für da war.

sarang

Gott, mein Leid, der Leib,

0: दुर्गा खत्री सात कान्छो
1: म भर्ती खत्री कारण गाउँपालिका वार्ड नम्बर सात
0: लाइलो रे भाइ पो म भन्ने थिइन।

0: अब डोरी खाम न तब
1: हो राम्रो हुन्छ लाइनाको मालाई।

Oh, la, la, la.

Zalari jale matai maro siuriko bizaile.

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 98 510 54 160, 98 44 46 55 70 र 0949 21584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैंको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सँगै हाम्रो वेबसाइट radiosailung.org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीति कथाको आजको बसाईमा पनि अघिल्लो 2 साताबाट शुरू भएको कथा पोतिएको सिउँदोको अन्तिम भाग लिएर आएको छु जसलाई पवित्र अभिलाषीजीले लेख्नु भएको कथा पोतिएको सिउँदोको अन्तिम भाग सुनाउन एक किसिममा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्न चाहन्छु। सांगीतिक कोसेली पछि म आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोस्।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गर्दछु। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्ला दुई साताबाट शुरू भएको कथा पोतिएको सिउँदोको तेस्रो अर्थात अन्तिम भाग लिएर आएको छु, जसलाई पवित्र अभिलाषीजीले लेख्नु भएको। अब सुनौ कथा पोतिएको सिउँदोको यो अन्तिम भाग। रातभर छटपटीमा निद बल्ल तल्ल आउँथ्यो, तर फेरि नराम्रो सपनाहरूले विचलित हुने गरी बिउजाइदिन्थ्यो। साना साना मेरा दुई छोरा छोरी रुँदै मलाई खुल्दै कता कता हिँडिरहेको सपना आउँथ्यो। म अनि बिउझेर मन चिच्याउँदै रुन्थे। विपन्न नमिठो भए पनि सपनाहरू पनि नमिठो नै आउँदो रहेछन्। आमा मलाई दुई हातले अंगालेर सोध्थिन्, के भो कान्छी, सपना नराम्रो देखिस् कि क्या हो? म आमालाई बेसरी अंकमाल गर्दै रुन्थे। आमा, यदि म यहाँबाट फर्केर घर गइन भने मेरा छोरा छोरीहरू यसरी नै रुन्छन् होला है, जसरी आजको सपनामा रोइरहेका थिए। नचाहिने कुरा नगर त। आमा पनि म सँगसँगै रुनुहुन्थ्यो। म त झन सबैको सामु चिच्याई चिच्याई रोए। मेरो यो पीड़ाको सामु त्यो औषधिले पनि काम गरेको थिएन, त्यसैले होला मलाई बार बार निदको इन्जेक्सन दिएर सुताइन्थ्यो। तीन चार घण्टा जति म निदको इन्जेक्सनमा निद आउँथे, तर जब होसमा आउँथे फेरि उही तनाव, उही नमिठो सपनाहरू अनि उही वास्तविकता मेरो आँखा वरिपरि झलझली नाचिरहन्थ्यो। पल पलमा मेरो मुटुको गतिको चेक भइरहन्थ्यो, तर मेरो सामु कसैले केही भन्दैनथे। नभने पनि म डाक्टरको मुहार हेर्दै केही महसुस गर्न सक्थे कि मेरो स्वास्थ्यमा केही सुधार आएको छैन भनेर। फेरि पनि डाक्टरले सान्त्वना दिँदै भन्थे, ठिक छ, तपाईँ पीर नलिनुहोस् न, जति खुसी भयो त्यति धेरै सुधार हुने हो, बी ह्याप्पी। थोरै ओठमा मुस्कान ल्याउन सके पनि केही दिन बढी जिउन सक्छु कि, अनि यो लकडाउन खुल्यो भने सन्जुलाई एक झलक भए पनि भेट्न पाउँछु कि भने म आफूलाई आफैले सम्हाल्न खोज्थे। अनि उसले पठाइदिएको केही भिडियो र तस्विरहरू हेरिरहन्थे। हजारौं चोटि हेरिरहे, बार बार हेरे, अनि ओठमा मुस्कान आफै आइदिए। अनि फेरि लाग्थ्यो जिन्दगी साँच्चै सुन्दर छ। चञ्चल ती सन्जुका ती नजरहरू मलाई नै हेरी मुस्कुराइरहेको जस्तो लाग्थ्यो। अनि म बिस्तारै मोबाइल आफ्नो अधर नजिकै लगेर आँखा बन्द गरी मायाले मिठो एक चुम्बन गर्थे। उही त थियो मेरो एउटै चाह, जसले हृदयदेखि हाँसेर जिउन सिकायो। उसलाई एकचोटि, बस एकचोटि मायाले अंगालेर मन हल्का हुने गरी रुने मन थियो। यो अदृश्य भगवानसँग घरि रिसाउँदै त घरि स्नेहले सोध्थे म, हे भगवान, मेरो पूजामा कुन कुराको कमी रहेर आज यो सजाय दिइरहेको छौ। आज फेरि मेरो टाउको बेसरी दुखी रहेको थियो, छाती भतभते पोल्दै थियो। निदाउन खोज्छु तर सकिन, अनि फेरि बाहिर गएर बस्न मन लाग्यो। आमालाई पनि कोठामा देखिन, अनि बिस्तारै एक्लै बाहिर जान खोजे। ढोकानी र आमालाई आमा र डाक्टर कुरा गर्दै गरेको देखे। डाक्टरहरू भन्दै थिए, हामीले सकेको कोसिस गरेका हौं तर सकेनौ, अब बाँकी जति बचाउन सकिन्छ भगवानको हातमा छ। डाक्टरको यस्तो कुरा सुनेपछि त पृथ्वी नै घुमे जस्तो भयो। म सकी नसकी फेरि बेडमा नै पछाडि नै पुगे। सन्जुलाई सम्झेर रोए, छोराछोरी अनि आमालाई सम्झेर रोए, धेरै बेर रोए। जिन्दगीले करोडौंमै मलाई छनी छनी दुःख दिए जस्तो लागिरह्यो।

हर पाइला पछि दुःख पाए, हर गाँस पछि आँसु अनि हर संघर्ष पछि घात पाए। आज फेरि कयौं दुःखहरू पार गरिसकेपछि सन्जुलाई पाएकी थिए, फेरि पनि दैवले विश्वासघात गरिदियो। जब सन्जु मेरो दिलमा बास माग्न मुटुको संघारमा उभिएको थियो, मैले त नै भनेकै थिएँ, तर सन्जुको अथाह प्रेमले हारेर उसको मायालाई स्वीकार्दा कहीँ न कहीँ मेरो दिलले भनिरहेको थियो, हे पवि, सुख त तँलाई कहिले पनि मिलेन, तर दुःखको लागि तयार भएर बस। दिल टुट्न सक्छ किनकि अथाह माया बोकेर सन्जु तेरो जिन्दगीमा आउँदैछ, जुन तेरो भाग्यमा नै छैन। हुन पनि हो, हजारौं ठक्कर खाएको यो दिलमा मलम पनि आएको थियो मेरो सन्जु, तर आज सिर्फ तीन महिना नपुग्दै ऊबाट दैवले मलाई टाढा बनाउँदै थियो। सधैँ म मेरो सपनाहरूको मलामी बनेर रुन्थे, आज मेरा सपनाहरू मेरै मलामी बनिरहेका थिए। आज सन्जुले भनेको कुरा याद आइरहेको थियो, धेरै माया नगर है काली, पछि गएर होला। मैले भनेको थिएँ के भो त, आधा त मै बोक्छु नि भनेर, तर आज दुई पहिला साथ हिँड्न नपाई जिन्दगीको घडीले मेरो साथ नछोड्ने सोच बनाइदियो। हे भगवान, मलाई बचाउन प्लिज, म जिउन चाहन्छु, म सन्जुको त्यो माया छातीभरि महसुस गर्न चाहन्छु। म भित्रभित्र चिच्याउँदै रोए, कहालिँदै रोए, तर न त सन्जुसम्म पुग्यो मेरो बोली, न त भगवानले नै सुन्यो। उदास हुनलाई लाखौं कारण थियो मसँग, तर खुशी हुनको लागि मात्र सन्जुलाई याद गरे पुग्थ्यो। तर आज जति उसलाई याद गर्छु त्यसको चौगुना बढी आँसु झर्यो। आज यो सब भइसकेपछि धेरै बेरसम्म आमा बेडमा आउनु भएन, सायद डाक्टरको कुराले आमा साह्रै दुखी हुनुहुन्थ्यो। जसरी सन्जुलाई सम्झिँदा मलाई झनझन बिछोडको डर लाग्थ्यो, त्यसरी नै मलाई उदास देख्दा आमालाई पनि मेरो अन्तिम दिनको डरले पिरोलिएर होला आमा धेरै बेर आउनु भएन। सायद आमा नआएर पनि ठिकै गर्नुभयो, नत्र यो पीड़ाको चित्कार झनझन बढेर अस्पतालको भित्ता भित्ता ठोकिन्थ्यो होला। रुँदा रुँदा आँसु सकियो तर पीड़ा कम भएन। अनलाइनमा सन्जुलाई देखे अनि हतर हतर म्यासेज टाइप गरे, सन्जु हाई काली के गर्दैछौ भन न, म फुर्सदमै छु। यसपालि म आफूलाई रोक्न सक्ने स्थितिमा थिएन, आज त सब कुरा सत्य भन्छु भने अठोट लिए अनि भने, सन्जु भन त तिमी मलाई कति माया गर्छौ, किन विश्वास छैन? उसले उल्टे प्रश्न गर्यो अनि फेरि मैले भने, कहीँ मेरो यो पागल शरीरमा अहिले तिमीलाई कुनै असर त परेको छैन? आज सन्जुले खुलेर भन्यो, तिमीले गर्दा मलाई केही गाह्रो भएको छैन, झन् खुशी मिलेको छ, बाँच्ने ऊर्जा थपिएको छ, सबै कुरा शेयर गर्ने मौका पाएको छु। तिमी त मेरो मुटुमा छौ, आफ्नो कारण मलाई गाह्रो भयो भनेर जिन्दगीभर नसोच काली। जिन्दगीभर नसोच त भन्यो उसले, तर उसलाई के थाहा मेरो जिन्दगीको अन्तिम घड़ी यहीसम्म हो भनेर। त्यसैले मैले यो भयभीत कुरालाई सन्जु सामु राख्ने अठोट गरे, किनकि मलाई सन्जुलाई देख्नु छ। जब म सत्य कुरा उसलाई भन्दिन तबसम्म ऊ अस्पताल आउँदैन, तर मलाई एकचोटि सन्जुलाई भेट्नु छ, नजिकबाट महसुस गर्नु छ। मसँग धेरै समय छैन, बस अब मलाई डर यही कुराको छ कि मेरो यो वास्तविकतालाई सन्जुले कसरी सहन्छ होला। सब कुरा सत्य भन्ने आँट गर्दा पनि म सन्जुलाई यो कहाली लाग्दो खबर भनौ कि नभनौ म दुधारमा नै थिएँ। अब छिते मैले यो दुनियाँ त छोड्नु त छँदै थियो। म मरेको खबर सन्जुलाई नभने पनि म फेसबुकमा अनुपस्थित हुँदा म अब यो दुनियाँमा नरहेको कुरा उसले पक्कै पनि महसुस गर्नेछ। फरक यति हो, यदि मैले केही भनिन भने एक झलक उसलाई देख्न पाउँदिन, एकपटक उसलाई छोएर महसुस गर्न पाउँदिन। सानो मुटु छ अनि बिरामी छ, तर सन्जुको माया सागर सरी छ, जति अंगाल्न सक्छ उसको खुशी, तर जति बगेर जान्छ सबै उसकै लागि बगिरहेछ यो छातीभित्र। सत्य भनौ कि नभनौ म अझै पनि उल्झनमै थिएँ। उसले म मर्ने कुरा थाहा पाए भने ऊ त पागल हुन्छ जस्तो लाग्थ्यो, त्यसैले फेरि पनि घुमाएर सोधे, सन्जु यदि डाक्टरले मेरो अन्तिम डेट दियो भने के गर्छौ? किन यस्तो कुरा गरेको भन त, कहीँ केही कुरा लुकाएको त छैन? मेरो यति कुराले पनि उसलाई कति कमजोर बनाएको थियो, अनि फेरि ऊ एकहोरो बोलिरह्यो, यो छुट्टिएर टाढा हुने कुरा कहिले पनि नगर है सानो, तिमी ठिक हुन्छौ केही हुन्छ कि भन्ने सोचेर अझै तिमी पिर्लिन्छौ हो। मेरो उद्देश्य नै तिमीलाई खुशी बनाउनु हो, यदि अब पनि तिमी दुखी छौ भने म तिम्रो जिन्दगीमा आउनुको के अर्थ? सन्जु एकहोरो रिसाउँदै मलाई कराइरह्यो, म सुनिरहे अनि मोबाइल छातीमा टाँसेर रोइरहे, रिप्लाई गर्ने आँट पनि आएन, बस रोइरहे। आमा त मेरै साथमा हुनुहुन्थ्यो, अब मेरो एउटा मात्र इच्छा, मेरा कलिला मुना आस्ता दुई सन्तान अनि मेरो मुटुको टुक्रा सन्जुलाई एक झलक हेर्नु। तर यो मेरो इच्छा पूरा गर्न सन्जुलाई सब सत्य भन्नु जरूरी थियो, तर अहिले त्यो भन्दा पनि जरूरी थियो कि म कतिसम्म जिउन सक्छु यो जान्नु थियो मलाई। हाई ब्युटिफुल गर्ल, डाक्टरले टाढैबाट मुस्कुराउँदै मलाई खुशी बनाउने कोशिश गर्थे, तर मैले तत्काल सोधे, डाक्टर मलाई झुट नबोली भन्नुहोस्, म कति दिन बाँच्छु? डाक्टरले मलाई अझै
ठूलो अभिलाषा दिने कोशिश गर्दै भन्दै थिए, पीर नगर्नुस् न हामी। तर त्यो भन्दा अगाडि नै मैले रोकेर भने, डाक्टर, मैले यो छोटो अवधिमा धेरै इच्छा पूरा गर्नु छ, त्यसैले मलाई झुट नबोल्नुहोस्। सायद मेरै खुशीको लागि होला डाक्टरले निराश हुँदै मेरो अन्तिम दिन तोकिदियो। हेर्नुहोस्, यदि तपाईँ चिन्ता गर्न छोड्नु भयो भने हामीले एक हप्ताभन्दा बढी बचाउन सकिन्छ। मसँग अब केवल 7 दिन थियो, तर सपनाहरू 7 जुनेसम्मका थिए। आज मृत्यु रूपी जहर पनि जिन्दगीले चखाएरै छोड्दैछ, तर सन्जुसँगको बिछोड भन्दा त कयौं गुणा मिठो होला यो जहर। एकचोटि छोराछोरीलाई भविष्यको बाटो देखाउन र सन्जुसँग दुई पल जिउन पाएको भए यही जहर पनि हाँसेर पिउँथे, तर विडम्बना आँखाभरि कलकलाउँदा रहरलाई चटक्कै छाडेर जानु छ, कहाँ हो कहाँ। सन्जुलाई एकपटक मायाले स्पर्श मात्र गरे पनि यो रोकिन लागेको मुटुले फेरि गति लिन्थ्यो कि जस्तो लाग्छ। सम्झनाको मिठो तरंगबाट शुरू भएको उसको र मेरो यात्रा कहीँ सम्झनामै मात्र सीमित नहोस् भनी म बारम्बार आफ्नो वास्तविकता भन्ने कोशिश गर्थे, तर पटक्कै आँट आएन। यदि मैले भन्न ढिलो गरे भने ऊ हेटौँडाबाट काठमाडौँ आउन्जेल। कहीँ मेरो आँखा कहिले पनि नखुल्ने गरी बन्द नहोस्, यस्तै नमिठो यादमा बहकिदा बहकिदै मनिदाएछु। कयौं रातको अनिद्वारा रुँदा रुँदा पोलेका आँखाहरू आज चिर निन्द्रामा पुगेछन्। सन्जुको मेसेज आएछ, काली कस्तो छ। हेरेर मुसुक्क मुस्कुराए र रिप्लाई गरे, ठिक छु। अनि लामो समयपछि श्रीमानको फोन आएछ, आमाले उठाउनु भएछ। बिरामी भएको कुरा ज्वाइँलाई किन नभनिकिनि, आमा सोध्दै हुनुहुन्थ्यो। मैले आमाको प्रश्नको जवाफ दिन जरूरी लागेन अनि भने, मर्ने बेला नै सही याद त आएछ। आमा उठेर बाहिर जानुभयो। मन त थिएन, तर केही जरूरी कुरा गर्नु थियो त्यसैले फोन गरे। कहिले नउठ्ने फोन आज भने छिटो उठ्यो। हेलो, तँलाई कस्तो छ, बिरामी रहेछस्, किन केही नभनेको त? आज मलाई कसैको प्रश्नको जवाफ दिन जरूरी लागेको थिएन, किनकि सायद अब निकै ढिला भएको थियो ती प्रश्न सोध्नको लागि। त्यसैले मैले कुरा अन्त्यै मोडेर भने, मसँग अब धेरै समय छैन, जिन्दगीमा चाहेका धेरै कुरा अधुरै रहे मेरा। अब यदि सक्नुहुन्छ भने म मरेपछि पनि छोराछोरीलाई मेरो कमीको महसुस हुन नदिनु है। कहीँ मेरो यादले ती नाबालकहरूको परेली नबिजोस्, कहीँ बाटो हिँड्दा ठेस लागेर आमा भनेर रुँदा मेरो कमी महसुस नहोस्। सुख जिन्दगीको अन्तिम बिन्दु होइन, तर दुःखमा पनि मेरा छोराछोरीहरूलाई आमाको अभाव नबनाउनुहोस् है। अनि फोन काटेर म भक्कानिँदै रुन थाले। किन रोकिन्छस् ए धड्कन, अझै सपना बाँकी थिए, अझै जिउने रहर कलिले थिए, किन चुडेर लाँदैछस् यो कलिला मुनाबाट कहिले नभेटाउने गरी। मुटुसँग प्रश्न गर्थे म, तर जवाफ दिने कोही थिएन। हिजोसम्म छोराछोरी अनि म गरी दुई हिस्सामा बाँडिएको जिन्दगी सन्जु आएपछि तीन हिस्सामा बाँडिएको थियो। खुशी थियौं हामी, तर आज हर दिन अन्धकार बनेको छ, हर रातबाट सपना हराएको छ, अनि यो मुटुबाट धड्कन हराउँदैछ। कहीँ यो धड्कनबाट सन्जु नहराउन्। कति खुशी थिए म, सारा दुनियाँ सन्जुलाई पाउन चाहन्थे, तर सन्जु मेरो थियो। हुन पनि ऊ यति सुन्दर र मायालु थियो कि उसको सुन्दरताको बयान गर्ने कुनै शब्द या कलम थिएन। यस्तो लाग्थ्यो म सन्जुकी प्रेमिका हुँदा सारा दुनियाँ मसँग जलेको छ। कति भाग्यमानी थिएँ कि मैले दुनियाँकै सुन्दर अनि मायालु प्रेमी पाएकी थिएँ, जसले मलाई हाँस्न सिकायो। कति रहर थिए सन्जुसँग जोडिएका, तर आज यो जिन्दगीको अन्तिम घडीमा केवल एउटै इच्छा रह्यो, सन्जुलाई एकचोटि हेरेर मायाको महसुस गर्ने। म हात जोडी एक्लै बरबर आउँथे, हे भगवान, यदि तिमी साँच्चै शक्तिशाली छौ भने एकचोटि मलाई हावा बनाइदेऊ, म उसलाई एकचोटि छुन्छु अनि हाँसी हाँसी तिम्रो शरणमा आउनेछु। कहिले पनि पूरा नहुने इच्छा माग्थे म भगवानसँग, तर ऊ त चुपचाप मुस्कुराउँथ्यो मेरो पीड़ाको घड़ीमा पनि, किनकि मेरो पीड़ाको रचना पनि त उही दैवको, किन नमुस्कुराओस् त। मोबाइल हेरे, सन्जुको मेसेज देखे। हाई काली, के छ, मेरो याद त आएको छ, मैले रिप्लाई गरे, के कुरा गरेको पागल, यो मुटुको ढुडुकीले धकधक गरिरुन्जेल, त तिमीलाई याद गर्छु कान्छु, तर जुन दिन मैले बिर्सेको महसुस गर्छौ नि त्यो दिन सम्झन मेरो जिन्दगीको अन्तिम दिन त्यही थियो। सन्जुले रिसाउँदै भन्यो, केरी केरी फेरि भन त। सायद यही थियो मौका सन्जुलाई सत्य बताउने अनि आँट गरी भने, झुटैन सन्जु, अब डाक्टरले पनि मलाई बचाउन नसक्ने भयो, सम्भव छ भने एकचोटि आऊ मेरो नजरको सामु। हावा कुरा नगर है मम्मी, खै देऊ म कुरा गर्छु मम्मीसँग, ऊ अझै रिसाउँदै थियो। म कसरी सम्झाऊ तिमीलाई, मेरो विश्वास गर, यदि मैले जस्तै माया मलाई पनि गर्छौ भने एकचोटि आऊ प्लिज। सुनेको छु अब त लकडाउन पनि खुकुलो भएको छ अरे, यो जुनीमा सँगै जिउन सकिएन, तर यो अन्तिम सास तिम्रो काखमा लिन चाहन्छु म, अनि तिमीलाई आँखाभरि हेरी हेरी यो संसारबाट विदा हुन चाहन्छु। यति भने म मूर्छा परि रोइरहे। धेरै बेरसम्म उसको रिप्लाई आएन, सायद म जस्तै ऊ पनि रुँदै थियो होला।
पीड़ा को तलाव में निश्वास लिदै श्वास लिदै थियो होला अनि भन्दै थियो होला तिमलाई केही हुन्न सानो म आउँदै छु। संजू को एसएमएस को रिप्लाई नआए पछि आफैले मैसेज छोड़े डियर संजू आई लव यू मेरो जिंदगी दिन सकिदै गए पनि तिम्रो हिस्सा को माया कहिले सकिएको छैन आशा छ यदि मेरो माया साँचो छ र भगवानले मेरो अन्तिम इच्छा पुकार सुनेछन् भने तिमी अवश्य आउने छौ के आशा रूपी मैसेज पठाए मैले यो अस्पताल को सैया अनि यो चार पर्खाल को कोठा में पूरे दुनिया देख्न लागेको थे सायद केही दिनमै यो सब देखिने म बिरानो हुने भएर होला। संजू को मैसेज को पर्खाईमा बस्ता बस्ता रात को 11 बजे तर रिप्लाई आएन फेरि पनि निराशामा यी आँखा बन्द गर्न मन पनि लागेन यस्तो लाग्थ्यो यो रात पनि फेरि हेर्न कहाँ पाउँला र सोच्दा सोच्दै बिहानको 4 बजे तर निदाउने चाह भएन। डाक्टरले आएर सोधे तपाईलाई कस्तो छ लामो सास लिएर भने जसको जिन्दगीमा अब केवल 3 दिन बाँकी छ उसको हालत कस्तो हुन्छ र डाक्टर। मैले उल्टे डाक्टरसँग प्रश्न गरे अनि फेरि उही औषधि उही नितको इन्जेक्सन दिए सायद तनावले आयु नघटोस् भनेर होला। डाक्टर यो नितको इन्जेक्सन किन दिनुहुन्छ केही दिन पछि त म सधैँको लागि निदाउँदैछु त बाँचिन्जेल त मलाई यो दुनिया हेर्न दिनुहोस् तर मेरो कुरा पूरा नहुँदै म इन्जेक्सनको डोजमा निदाए। मध्याह्नको 12 बजे मेरो आँखा खुल्यो अचानक मेरो आँखा छोरा अनि छोरीमा पर्यो म त यति खुशी भएँ कि मैले बिरामी छु भन्ने पनि बिर्सिएँ अनि हतार हतार उनीहरूलाई अंगाल्न पुगेँ। केवल केही दिन छुट्टिँदा पनि वर्षौं लागेको थियो मलाई अब त झन् सदाको लागि यिनीहरूलाई टुहुरो बनाइयो दुनियाँबाट जाँदैछु। सम्झिँदा छातीमा भक्कानो फुटेर आयो अनि धिकारे आफैलाई कति अभागी आमा हुँ म आज आमाको अर्थसम्म नबुझेको यी सन्तानलाई बीच बाटोमै अलपत्र पारेर जाँदैछु भोलि सानो चोट लाग्दा पनि आइए आमा भनी रुँदा आमाको कोमल छातीको ममता पाउँदैनन्। हर साल आमाको मुख हेर्ने औँसी आउला सबले आमाको मुख हेर्लान् तर मेरा छोराछोरी मेरो तस्विर हेरी कति रोलान् कति निष्ठुर रहेछ दैव पनि जसको आयु कम छ उसको कोखमा पनि यी नाबालकलाई जन्म दियो अनि कति अभागी म आफ्नै सन्ततिलाई जिन्दगीको सही गलत के हो भन्ने पनि सिकाउन पाइन झन् बेसरी छातीमा टाँसेर रोए म। आमा मबाट छोराछोरीलाई अलग राख्न खोज्नुहुन्थ्यो तर अह म एक पल पनि नछुटी काखमै च्यापेर रोइरहे धेरै बेरसम्म। जुन दिन मैले सन्जुला आफ्नो वास्तविकता बताए त्यो दिनदेखि न त उसको मेसेज नै आयो न त कल नै कहीँ म मर्दैछु भन्ने थाहा पाएपछि उसले आफ्नो मन त परिवर्तन गरेन पापी मन हो के सोच्छ के अनेकौं यातना र लोग्नेबाट तिरस्कृत भएर होला कहीँ अब सन्जुको मेसेज आउँदैन कि मन त्यसै डराइरहेको थियो। हुन त हामीले शारीरिक रूपले कहिले पनि प्रेम गरेका थिएनौं खालि मनको आँखाले एकअर्कालाई रोजेका थियौं किनकि यो 3 महिनाको अवधिमा हामी बीच निकै फोन कन्ट्याक्ट भयो मेसेन्जरमा पनि निकै कुरा गर्यौं हामीले कहिले रुन्थ्यौं कहिले हाँस्थ्यौं कहिले उसले मलाई मनाउँथ्यो कहिले मैले उसलाई मनाउँथे। ऊ निकै रमाइलो खालको मान्छे थियो घरि मायाका कुरा गर्थ्यो घरि कहिले मिठो गीत गाउँथ्यो म त्यही टुटे फुटेको आवाजमा पनि संसार भुलेर हराउँदै सुन्थे तर कहिले पनि शारीरिक आकर्षणको लागि भिडियो कल वा युवन्तका कुरा गर्ने कहिल्यै भएनौ त्यसैले मलाई आफ्नो मनको रोजाइमा पूरा भरोसा थियो तैपनि कता कता डर पनि थियो मलाई कहीँ सन्जु पनि मेरो लोग्ने जस्तै निर्दयी पो बन्यो कि मन त्यसै बेचेनीमा फेरि बरालिन थाल्यो। अब त छोराछोरी पनि साथमा छन् तर सन्जुको अभाव निकै खड्किरहेको छ म भित्र हरपल अनलाइन बसे जसको मेसेज आए पनि म धुचुक्क भई फुल्थे कहीँ सन्जुकै पो हो कि भनी तर आउँदैनथ्यो फेरि पनि इनबक्सको बाटो कुरेर बस्न छोडिन तर निकै समय हुँदा पनि सन्जुको मेसेज आएन केही दिनपछि एउटा मेसेज आयो म हतार हतार हेरे सन्जुकै होला तर यसपालि पनि आशा निराशा भई बदलियो किनकि मेसेज सन्जुको नभई श्रीमानको थियो तलाई कस्तो छ म त आउन नपाउने भए आफ्नै ख्याल गर है सायद पहिले पनि यसरी नै बिरामी हुँदा या कामले थाकेर सुत्दा यस शब्द भनिदिएको भए मन कति खुशी हुँदो र मन खुशी भइदिएको भए आज मृत्युको यो घड़ी यति छिट्टै नआउँदो सिरानीमा बसी मेरो कपाल मुसार्दै बसेकी छोरी हेरे अनि काखमा निदै रहेको छोरो हेरे भोलि उनीहरूको टुहुरो अवस्था सम्झे अनि लोग्नेले दिएको पुरानो यातनाहरू सम्झे अनि फेरि अन्तिम मेसेज लेखे धेरै ढिला गर्नुभयो तपाईँले सायद यस्तो माया पहिले नै गरेको भए केही समय बढी जिउँथ्यो होला अब अबेर भइसक्यो गुड बाई अनि सेन्ड गरिदिए। धेरै समयको दुःखदायी पर्खाईको पीड़ापछि सन्जुको मेसेज आयो सन्जु किन केही खबर नगरी हराएको तिमीलाई थाहा छ यो 2 दिन कति गाह्रो भयो मलाई उसको हाल खबर पनि नसोधी आफ्नो गुनासो सुनाए थाहा छ मलाई तर त्यस्तै परेको हो कि
फेरि केही सम्झेको जस्तो गरी भन्यो, ए साँच्चै भोलि आउँदैछु तिम्रो लागि के लिएर आऊ। जिन्दगीमा यति मिठो प्रश्न कसैले गरेको थिएन मलाई, कस्तो मन नै सिरिङ्ग भइआयो। केही बेर सुक्न खोजेका परीले फेरि सन्जुकको मायाले रसायो अनि भने, नै कान्छु तिमी आइपुग्छ भनेन। ओ कर गइरह्यो, ल्याउनु पर्ने र गर्नुपर्ने त धेरै कुरा थियो, तर समय नै यति छोटो भइदियो कि म आँखाभरि उसलाई हेर्न पाउँदिन। तैपनि मैले मेरो आफ्नो सबैभन्दा ठूलो इच्छा राखे, यदि तिमी ल्याउनै चाहन्छौ भने मेरो लागि सिन्दूर लिएर आऊ, म तिम्रो साथमा जिउन त पाइन तिम्रै भई मर्न जरूर चाहन्छु। म्यासेज सिन गरेर अह भयो, सायद ऊ पनि समयलाई धिकार्दै रोयो होला। अनि फेरि अर्को म्यासेज पठाए, कालो म जिउँदो भए पनि सधैँ साथमा त कहाँ हुन्थे र, खोलाको दुई किनार सरी त हो, मुना र मदन अनि राम र सीता पनि साथमै कहाँ मरेका थिए र, तर मायामा कमी कहिल्यै थिएन, त्यस्तै तिमी र म पनि साथमै मर्न पाएनौ। अफसोस त यही लाग्छ कि दुई पल पनि साथ रहन पाएनौ, तर भोलिको दिन म पूरै जिन्दगी जिउँछु तिम्रो साथमा, बरु छिटो आऊ, मेरो यो अन्तिम श्वास कुनै पनि बेला रोकिन सक्छ, केवल तिम्रो पर्खाइमा छ नि आँखाहरू हरपल। मलाई थाहा छ अब सन्जु आउने खबरले मेरो आँखाहरू निदाउने छैनन्, आजको दिन छिटो सकिए भोलि त सन्जु आउनेछ, अनि चिच्याउँदै भन्न मन लाग्यो, हे गोन्दुली बेन्ती छ आज तिमी छिट्टै ढल्केर जाऊ, भोलि त मेरो सन्जु आउँदैछ, भोलि त धित मरुन्जेल उसलाई हेर्छु म, उसको त्यो अंगालोमा बाँधिएर चिच्चै चिच्चै रुन्छु म, अनि ऊ मेरो आँखाको आँसु पुस्दै नरुन आग्रह गर्नेछ, तर म केही पनि नसुनी मन हल्का हुने गरी धेरै बेर रुनेछु, एक पल नछुटी उसको अंगालोमा उसको मुटुको धड्कन महसुस गर्नेछु म, जतिन्जेलसम्म मेरो मुटुको गतिले साथ दिन्छ त्यतिन्जेलसम्म उसकै काखमा रहनेछु म, जब धड्कनले यो दुनियाँबाट विदा माग्ने संकेत दिन्छ अनि उसलाई हेरी हेरी यो अन्तिम श्वास उसकै काखमा लिनेछु म, यही मिठो सपनासँगै यो रात गुजारे। हिजो भन्दा आज झन मेरो स्वास्थ्य बिग्रिएको महसुस भइरहेको छ, सायद मान्छेहरू ठिकै भन्थे, चिन्ताले चिताको बाटो देखाउँछ भनेर, आफू मर्ने दिन तोकिएपछि खुशी भई हाँस्ने कुनै बहाना नै मिलेको थिएन मलाई। कलिला बच्चालाई सम्झन्छु, बुढेसकालले कपाल फुल्न लागे कि आमाको त्यो उदास मुहार हेर्छु, आधा त्यत्तिकै मर्छु। चिताको आगोले भन्दा पनि चिन्ताको आगोमा जल्न साह्रै गाह्रो भएको थियो मलाई। छिट्टै मरेको लास हुँदैछु म, तर उठाएर घाट पुर्याउने मलामी पनि छैनन्। नयाँ परिवेश, केवल मेरी बुढी आमा अनि भेना हुनुहुन्छ, जो अस्ति मात्र नानी र बाबु लिएर आउनु भएको थियो। आमाको छारीमा हुर्किएर उज्जवल भविष्य दिनुपर्ने मेरो सानो छोरा केही नजान्दै मेरो लासमा दागबत्ती दिनेछ मेरी आमा। मैले उनको स्याहार गर्नुपर्ने, तर आज आफ्नै छोरीको मलामी बन्दै छिन्। अहो बिचारी, पीडा त कति हो, तर के गर्नु, म चाहेर पनि अब रोक्न सक्दिन, कालले निम्ता पठाइसकेको छ। प्रति मिनट प्रति सेकेण्ड गर्दै मेरो श्वास प्रश्वासमा कमी आउँदै थियो। आमा, अब अरू कोही आउँदैनन्, म बिना अर्थले प्रश्न गर्थे, खै कसको प्रतीक्षामा सोधे मैले। सबै भएर पनि टुहरी जस्तै मर्दैछु म, तर अन्तिम पटक बाबा दाई भाउजू दिदी सबैलाई देख्न मन थियो, तर यो लकडाउनले गर्दा पाइन, मेरो दुर्भाग्य भनौँ या के भनौँ, भाग्यले पनि हर कुरामा सबै दुःखहरू मलाई छानी छानी दियो, तर अब त यो दुनियाँ नै छोडेर जाँदैछु, अब मेरो भागको दुःख कसलाई देला खै, आफैसँग रिस उठ्यो। दिदी, तपाईँलाई भेट्न कोही आउनु भएको छ, हेर्नुहोस् त, नर्स बहिनीले भनिन्। म हतपत उठेर ढोकातिर हेरे, उही गोरो अनुहार, उच्च हिमाल झैं शरीर, सुन्दर मुहार, तर आज त्यो मुहारमा तस्विरमा जस्तो मुस्कान थिएन अनि अनुहारमा चञ्चलता थिएन। मेरो सन्जु ढोकानिर उदास भई मलाई हेर्दै टक्क उभिएको थियो। हेर्दा हेर्दै आँसुले उसको मुहार धमिलो देखे मैले, सोचेको थिएँ ऊ आउन साथ तोडिँदै गई उसलाई अंगाल्नेछु, तर उल्टो भयो, मेरो आँसुले मलाई रोक्यो। उसको त्यो निराश मुहारले मलाई आफू मर्ने कुरा याद आयो, यो मृत्युको निम्तालाई अस्वीकार गर्न मन लाग्यो, तर चाहेर पनि अब म जिउन सक्दिन। उसको आगमनले झन पीड़ा भयो, ऊ मेरो नजिक आउँदै थियो, म झन आफू मर्ने कुरा सम्झे अनि म अन्यासै घुप्टो परेर रुन थाले। मेरो शिरमा हात राख्दै सन्जुले मलाई बोलायो, काली। उसको पहिलो स्पर्शले मलाई मिलन भन्दा पनि बढी बिछोडमा तडपायो, हतपत उसको छातीमा टाँसिन पुगे। यस्तो लाग्दै थियो जन्मौंदेखिको हाम्रो बिछोड आज मिलनमा बदलिँदै थियो। चिच्चै चिच्चै रोए म, सन्जुले मलाई रोक्न पनि सकेन, न त आफू नै नरोई बस्न सक्यो। आज हाम्रो पहिलो भेट नै अन्तिम थियो, म सन्जुलाई हेरिरहन्थे अनि सन्जु मलाई हेरिरहन्थ्यो।
कस्तो रहर थियो पहिलोचोटी सन्जुलाई भेट्दा आँखामा गाजल ओठमा हल्का लाली अनि थोरै सिंगार गरी हर्षित हुँदै भेट्ने तर आज यी आँखामा गाजल होइन समुद्र सरी आँसु छ अनि ओठमा मुस्कान होइन खाली पीड़ाको हिक्का छ मुहारमा श्रृंगार होइन खाली बिछोडको पीड़ाको बादल छ सन्जु रुँदै भन्दै थियो रुन छोडन काली मसँग कुरा गर धेरै कुरा गर्नु छ तिमीसँग म पनि चाहन्थे यी आँसु रोकेर धेरै मायाको कुरा गर्न तर यी आँसु रोकिएकै थिएन अनि फेरि भन्यो सन्जुले तिमलाई थाहा छ नि काली तिमी रोएको मलाई मन पर्दैन म टाउको हल्लाउँदै उसको कुरामा सहमति जनाए तर बोल्न सकिन मलाई श्वास लिन पनि धेरै गाह्रो हुन थालिसकेको थियो त्यसैले मैले आमासँग सानो अनुरोध गरे आमा म सन्जुसँग एकछिन एक्लै कुरा गर्न चाहन्छु नि ल आमा चुपचाप बाहिर जानुभयो अनि सन्जुले आफ्नो खल्तीबाट सिन्दूर निकालेर भन्यो यो कोठा हाम्रो लागि एउटा मन्दिर हो सानो अनि यी चार भित्ताहरू हाम्रो मायाको साक्षी हुन् आज यो हावा अनि यिनै चार भित्तालाई साक्षी राखेर रा, तिमीलाई आफ्नो बनाउँछु म उसले मेरो सिउँदोमा सिन्दूर भरिदियो म खुशी हुने या दुखी अन्यलमा थिएँ मैले चाहेको पूरा भयो म खुशी थिएँ तर एक पलमै मर्दैछु दुखी पनि थिएँ बस रुने बाहेक अर्को काम थिएन मेरो लागि काली नरोन तिम्रो लागि अर्को उपहार पनि छ कि खल्तीबाट निकाल्दै उसले भन्यो याद छ तिमीले भन्थ्यौ नि तिमीलाई सुनको चुरा लाउने मन छ भनेर यी हेर लिएर आएको छु उसले लगाइदिँदै भन्यो मेरो लागि आजको दिन कति महत्वपूर्ण थियो तर यो सब के भयो के तिमी मलाई कति माया गर्छौ कान्छु मैले त मेरा रहरहरू के थिए भन्ने पनि भुलिसकेको थिएँ तिमीलाई सब याद थियो है सन्जु मलाई आफ्नो छातीमा टाँसेर भन्दै थियो मायाको कुरा नगर आफूलाई भन्दा बढी चाहेको छु श्वासले करिब करिब मेरो साथ छोड्दै थियो फेरि पनि म बोल्न चाहन्थे हेर सन्जु अर्को जुनी माता मलाई छिट्टै भेटाए यो जुनी जस्तो हाम्रो माया अधुरो नहोस् अचानक मेरो छाती दुख्न लाग्यो मुटुमा उही पुरानो पीड़ा तर पहिले भन्दा बेसरी हुन थाल्यो एकचोटि आँखाभरि सन्जुलाई हेरे मैले अनि निधारमा मायाले चुम्दै भने सन्जु मलाई बेसरी गाह्रो भयो म छटपटीमा रुन थाले अनि सन्जुले आतिदै बोलायो डाक्टर।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा पोतिएको सिउँदोको यो अन्तिम भाग। यो सँगै कथा यही समापन भएको छ। तपाईलाई यो कथा कस्तो लाग्यो कुन्नी? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरीघ्याङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भएको कथा पोतिएको सिउँदो तपाईँले रेडियो मार्फत सुन्न भ्याउनु भएको थिएन, छुटाउनु भएको थियो भने तपाईँले अब यस पूरै कथालाई युट्युबमा गएर सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोस्, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ तपाईँहरूको लागि भनेर मैले सुन्नको लागि धेरै कथा उपन्यास राखिदिएको छु। त्यसमध्ये पोतिएको सिउँदो शीर्षकको कथा खोज्नु भयो भने भेट्न सक्नुहुन्छ र आफूलाई पाए पनि समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। यति राम्रो कथाको लागि लेखिका पवित्र अभिलाषीलाई धन्यवाद र कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि विशेष आभार व्यक्त गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी बिदा भए। नमस्कार, शुभ समय।

0: सानीमा जुम हाइड्रोपावर लिमिटेडको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। सानीमा जुम हाइड्रोपावर लिमिटेडले बागमती प्रदेशको दोलाखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर एक भएर बग्ने जुम खोलाको पानी सदुपयोग गरी 70 मेगावाट क्षमताको जुम खोला जलविद्युत आयोजना विकास गर्ने उद्देश्यले आवश्यक अध्ययन अनुसन्धान गरी पूरक वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदन तयार पारेको छ। उक्त मस्यौदा प्रतिवेदनलाई मूर्त रूप दिन र आयोजना बारे राय सुझाव संकलन गर्ने उद्देश्यले मिति 2083 साल जेठ 31 गते तय गरिएको सार्वजनिक सुनवाई कार्यक्रम विशेष कारणवश स्थगित गर्नु परेको हुनाले सो सार्वजनिक सुनवाई कार्यक्रमलाई निम्न मिति समय र स्थानमा पुनः आयोजना गरिने हुनाले सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरू भद्र भला आदमी लगायत प्रभावित परिवार जनसमुदाय स्वास्थ्य चौकी विद्यालय सरकारी कार्यालय संघ संस्थाको प्रतिनिधिहरूमा यसै सूचना मार्फत कार्यक्रममा सहभागी भई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गरिदिनु हुन आह्वान गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते आइतबार कार्यक्रम हुने स्थान श्री गौरीशंकर प्राथमिक विद्यालयको प्रांगण लामा बगर समय बिहान 11 बजेदेखि। पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसायी तथा सरकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाण्डु काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगाएका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसरभित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पक्षी तथा पक्षी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने। अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा पशु स्वास्थ्य प्राविधिक पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
2: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
3: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
4: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
2: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
5: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण शौचालय भवन खेलमैदान सामुदायिक भवन निर्माण विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: जस्ता किबीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
1: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किबी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किबी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
0: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किबी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किबीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किबीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे, त्यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
6: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
6: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
8: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
7: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
10: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन, के एक्ले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालुखोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
0: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
3: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
4: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
3: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: द्वन्द समाधान र शान्तिका लागि सहकार्य गरौं।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बेलुकीको 10 बजेको छ।